0: नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती, सडक, पुल, बजार र विद्युत आयोजनासँगै खेतीयोग्य जमिनमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश सञ्चेलले बताएका छन्। बाढीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय स्थानमा खेतीयोग्य जमिन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुङ्गा, घेग्रान र हिलो थुप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आगामी खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढीको चपेटामा परेका छन् भने पशुपालनमा पनि ठूलो क्षति भएको छ।
1: भुटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात्र खटिएका छन् सुरक्षाकर्मीहरू। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाइएको बताउनु भएको छ। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा गढी, घट्टे खोला र टिमुरे, कोसाइकुण्ड 5 स्याफ्रुबेसी, आमछोन्दिङ मो र 1 आकुबेसी तथा उत्तर गया 4 पहिरे बेसी र वडा नम्बर 5 बेत्रावती बजार लगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको बताउनु भयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहितको टोली खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली खटाइएको छ। हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा पाएका छन्। धुन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। उद्धारमा अहोरात्र खट्दै सुरक्षाकर्मी, गोरखापत्र दैनिकमा खबर छ।
0: नेपालका नदी र खोला मनसुनको समयमा विनाशकारी बन्ने गरेका छन्। रसुवा स्थित भुटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट तटीय क्षेत्रका बस्ती र पूर्वधार तहस नहस पार्यो। यसबाट ठूलो मानवीय र भौतिक क्षति भयो। नेपालका नदी क्षेत्रमा वर्षेनी दोहोरिने यो कहरबाट हजारौं परिवार घरबार विहीन भएका छन्। तर पनि जोखिमयुक्त नदी किनारमा बसोबास भने घट्नुको सट्टा बढ्दै गएको भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कमा देखिन्छ। विज्ञहरूका अनुसार नदी किनारमा बसोबास बढ्नुको मूल कारण नदी क्षेत्र अतिक्रमण गर्नु र आर्थिक विपन्नता र भूमिहीनता हो। यसले गर्दा नदीको प्राकृतिक भाव क्षेत्रमै संरचना निर्माण हुने गरेका छन्, जुन बाढीको पहिलो निशानामा परेका छन्। भूमि मन्त्रालयका एक अधिकारीका अनुसार नदी किनारका सार्वजनिक तथा जोखिमयुक्त जग्गा अतिक्रमण गरी बसोबास गर्ने परिपाटी रोक्न स्थानीय तहले लगत सङ्कलन र व्यवस्थापन गर्नुपर्छ। तर आर्थिक विपन्नता, स्थायी रोजगारीको अभाव र नदी उकासको जग्गा हडप्ने प्रवृत्तिका कारण वास्तविक सुकुम्बासीसँगै अव्यवस्थित बसोबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण निकै चुनौतीपूर्ण बनिरहेको छ। जबसम्म स्थानीय तहले कडाईका साथ नदी सीमाङ्कन गरी भौतिक पूर्वाधार निर्माणमा रोक लगाउ तबसम्म मनसुनको समयमा विपत्तिको उच्च जोखिम कायम रहिरहन्छ। रामबहादुर रावलको अध्यक्षतामा 2050 सालमा गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगले विशेष गरी काठमाडौँ उपत्यकाको तत्कालीन नगर क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत अध्ययन गरी 2052 सालमा प्रतिवेदन समेत बुझाएको थियो।
1: भरिय सब गृह सनाखत हुनै मुस्किल शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। भोटेकसी नदीको विनाशकारी बाढीमा परेकाहरूको शव रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै भारतसम्म पुगेका छन्। सुरक्षाकर्मीले नदी किनारमा भेटिएका शव सङ्कलन गरेर शव गृहमा राखेका छन्। तर मृतकको सनाखत हुन नसक्दा एकातर्फ व्यवस्थापनमा कठिनाई भइरहेको छ भने अर्कोतर्फ आफन्त पीडामा छन्। बाढीले बगाएका शवहरू भोटेकोशी, त्रिशुली र नारायणी नदीमा भेटिरहेका छन्। कसैको कम्मरमाथिको भाग छैन, कसैको टाउको, कसैको हात वा खुट्टा मात्र भेटिएको छ। त्यसै गरी कतिपय शव झट्ट चिन्न नसकिने गरी छेदविच्छेद भएका छन्। हराइरहेका व्यक्तिका परिवारका सदस्यका लागि नदी किनारबाट शव भेटिएको प्रत्येक खबरले मुटु झस्काउँछ। बाढीमा परेर हराएकाहरूको शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक उद्धारकर्मी नै तैनात छन्। हराएका व्यक्तिहरूको अत्तोपत्तो नभएर पीडित परिवारले आक्रोश पोख्न थालेपछि शुक्रबारदेखि नेपाली सेनालाई पनि शव खोजीमा परिचालन गरिएको छ।
0: लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाडी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भूपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेहेन्दे खोलाबाट भुटेको सिउँदै विनाशकारी हिमबाडी नेपाल प्रवेश गरेको ठहर गरिएको हो। उक्त निष्कर्ष राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्वीकारेको छ। हिमबाडी आएको दिन बुधबार उक्त क्षेत्रबाट 2 करोड घनमिटर बराबरको पानी भोटेको सिउँदै चितवनको देवघाट क्षेत्र पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य बगिरहेको पानीको घनत्व घटाएर उक्त तथ्य निकालिएको नेपालका बाढी विज्ञ विनोद पराजुलीले बताएका छन्। बाढी उद्गम स्थलमा बनेको तालको पानी फुट्न सक्ने खतरा अझै उच्च छ। बाढी विज्ञ विनोद पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्याधिक पानी ड्यामबाट बाहिरिएको छ, जसले दिउँसोभन्दा बढी बहाव भोटेको सीमा बढेको छ। चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बाढीको बहाव बढेको खबर आए लगत्तै काठमाडौँमा खबर आइपुगेको जानकारी समेत गराइएको छ। ताल फुटेर बहाव बढेको हो वा बढी पानी बगेकै कारण बहाव बढेको हो भन्ने कुरा राति अबेरसम्म पनि यकिन भने भएको छैन। त्यसका लागि चिनिया पक्षसँगको सम्पर्क कायम गरेर जानकारी लिन अबेरसम्म प्रयास जारी राखिएको छ।

0: एसेंशियल्स। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भोटेकोसी बाढीमा परी सुरुङमा फसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूका ठाउँमा जडान गरी सडक सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सुरुङमा फँसेका नागरिकको उद्धार गर्न तथा सुरुङ खुलाउन भारत र चीनसँग रेस्क्यू टोली पठाउनका लागि आग्रह गर्दै भारत र चीन सरकारसँग समन्वय गरिरहेको जानकारी दिएका छन्।
3: एउटा भिडियो सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म चलिरहेको छ। त्यसमा नेपाली सेनाले सुरुङबाट उद्धार गरेको दृश्य छ। जमेको लेदोमा एक सैनिकले हातले तानिरहेका र अर्का सैनिकले धकेलिरहेको देखिन्छ। यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा सेनाको प्रशंसा भइरहेको छ। त्यो दृश्य हो माथिल्लो त्रिशुली एकमा कार्यरत कर्मचारीलाई उद्धार गर्दाको बुधबार आएको बाढीपछि जलविद्युत आयोजना वा सुरुङमा फँसेकालाई सेनाले उद्धार गर्दै आएको छ। तर 11 जलविद्युत आयोजना का 934 अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले जनाएको छ। ती आयोजनामा कति मान्छे फँसेका छन् भने यकिन तथ्याङ्क अझै आइसकेको छैन।
2: भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार उपचार र राहतका लागि प्रदेश र स्थानीय निकाय संघ संस्था तथा व्यक्तिहरूले आर्थिक रकम तथा भौतिक सहयोग जुटाउने क्रम जारी रहेको छ।
3: भोटेकोसीमा बाढीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी शुक्रबार साँझसम्म सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्।
2: महाकाली नदी तटीय क्षेत्रमा हुने सम्भावित बाढी पहिरो र डुबनको सूचना दिन नागरिक स्तरमा गठन गरिएका पूर्व सूचना प्रणाली निष्क्रिय बनेका छन्। महाकाली नदी तटीय समुदायका मानिसलाई विपदबाट बचाउन दार्चुलादेखि कञ्चनपुरसम्म 13 नेपाल भारत संयुक्त पैरवी मञ्च गठन गरिएको थियो। यो क्षेत्र भारतको धौली गङ्गा बाँध र भूकम्पीय जोखिमका कारण उच्च जोखिममा रहेको बताइएको छ।
3: भोटेकोसीमा बुधबार आएको बाढीबाट प्रभावितको उद्धार, विपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढेको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 ₹4,38,08,52,252 रुपियाँ संकलन भएको छ। यो 9 वाणिज्य बैंकका खातामा जम्मा भएको रकम हो। थप 2 बैंक हिमालयन र लक्ष्मीमा 680,618 अमेरिकी डलर जम्मा भएको सचिवालयको भनाइ छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ।
4: अब खेल खबर। नेपाली मिक्स्ड मार्शल आर्ट्स खेलाडी रविन्द्र ढाड बझाङको बागले अन्तर्राष्ट्रिय मञ्चमा अर्को ऐतिहासिक सफलता हात पारेका छन्। चिनको साङ्घाईमा जारी रोड टू युएफसी प्रतियोगिता अन्तर्गत बान्ट वेट समूहको सेमी फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
3: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा समृद्धि गेवालीले लेख्नु भएको छ, विपत्तिको प्रतीक्षा कि पूर्व तयारी शीर्षकमा। उद्धार र राहत महत्त्वपूर्ण छन्, तर हाम्रो पुस्ताको सरकार अझ एक कदम अगाडि बढ्नुपर्छ, किनकि प्रकृति पर्खेर बस्दैन। अब केवल न्यूनतम काम गरेर लोकप्रियता कमाउने राजनीति चल्दैन। शोकमा परेका परिवारलाई पैसा दिएर र कसैलाई शहीद घोषणा गरेर मात्र समस्याको समाधान हुँदैन। भोसे कोटीकै सन्दर्भमा हामीले 14 महिनाको अन्तरालमा दुईवटा विनाशकारी बाढी देख्यौँ। दुवै पटक हाम्रो सक्रियता विपत्ति आएपछि त्यसलाई आपतकालका रूपमा लिने र उद्धारमा लाग्नेमै केन्द्रित रह्यो। विज्ञहरूले पटक पटक यस्ता घटना घट्न सक्ने चेतावनी दिँदै आइरहेका छन्। अब प्रश्न यस्ता विपत्ति आउँछ कि आउँदैन भन्ने होइन, अब विपत्ति आउँदा हामी तयारी छौँ कि छैनौँ भन्नेतर्फ केन्द्रित हुनुपर्दछ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
3: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
5: विजय टाइमचेक। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरिकै साथ प्रसारण भइरहेको साझा खबरमा साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 13 गते शनिबार, अगस्ट 19 तारिक सन् 2026 नेपाल सम्मत 1146 भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि, गाई जात्रा विश्व आणविक परीक्षण विरुद्ध को दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरु।
0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई सरकारको आग्रह, तेस्रो दिन पनि उद्धारको पर्खाइमा नागरिक।
1: रसुवा बाढीमा हालसम्म 580 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन, बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: धुन्चे मालपत्र यात्रुको स्थल मार्गबाट उद्धार सुरु, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालन, रसुवा फेरि सडक सञ्जालमा जोडियो।
1: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्युएचओको घोषणा, G20 इरानमाथि दबाव बढाउने तयारीमा अमेरिका, नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी।
0: र रविन्द्र ढाट रोड टु UFCको फाइनलमा प्रवेश, नेपालको बाढी प्रभावितका लागि अस्ट्रेलियाद्वारा युनिसेफ मार्फत सहयोगको अपिल।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने जोखिमको प्रसंग।
1: नेपाल चीन र सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालमा ढिस्को खसेकाले जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिम कम भए पनि खोला किनारमा नजान बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सिआइएनसँग बताउनुभयो।
3: हिजो बेलुकी करिब 8 बजे पछाडि हामीलाई जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय रसुवाको सञ्चार कक्षबाट प्रहरीले एउटा खबर गर्नुभयो कि ताल केही हदसम्म फुटेको हुन सक्ने, बाढी बढेको कारणले त्यस्तो सूचना छ चीनतर्फबाट भन्नुभयो। हामीले पनि त्यो ताल फुटेको पनि हुनसक्छ रातिको समयमा, त्यो पुरा कन्फर्म गर्न त सकिएन, तर पनि हामीले एउटा सूचना जारी गर्यौँ कि बाढी बढेको कारणले सतर्कता अपनाऊ भनेर। तर अहिलेसम्मको स्थितिमा ताल फुटेको जस्तो देखिएको चाहिँ छैन, केही खोलिएको हुनसक्छ, बाढी केही बढेर मात्रै आएको जस्तो देखिएको छ। र अब हामी नियमित सम्पर्कमा छौँ, तर एउटा कुरा के हो भने त्यो ताल फुटेमा नै पनि अब केही खोलिसकेको जस्तो देखिएका कारणले पनि अब थप ठुलो जोखिम, अस्तिभन्दा ठुलो जोखिम चाहिँ निम्ति नै देखिँदैन। तर पनि हाम्रो उद्धार कार्यमा खटिराख्नुभएका जति पनि सुरक्षाकर्मी, समाजका मान्छेहरू बाढी प्रभावित क्षेत्रमै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ त्यसले के प्रभाव पार्न सक्छ र सर्वसाधारणको लागि चाहिँ हामीले स्पष्ट अनुरोध, अपिल के गरिरहेका छौँ भने जो अस्तिको बाढी, जुन 10 गतेको बाढीले प्रभाव पारेको क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा, स्थायी शिविरहरूमा हुनुहुन्छ, उहाँहरू चाहिँ त्यहाँ सुरक्षित नै रहन सक्नुहुन्छ, त्योभन्दा ठुलो बाढी आउने अवस्था होइन। त्यस कारणले फेरि पनि आफ्नो घर अथवा आफ्नो केही सम्पत्ति अस्तिको खोजीमा त्यो विषम परिस्थितिमा पुनः नदीको छेउछाउ नजानु हुनका लागि चाहिँ हाम्रो अनुरोध छ, अपिल छ।
0: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म विभिन्न जिल्लाबाट जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। बाढीमा परेर 1924 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकायका कर्मचारी समेत रहेका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 28, नेपाली सेनाका 45 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 15 जना र अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। सम्पर्कविहीनको विवरणमा रसुवाबाट 161 जना, नुवाकोटका एकजना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 जना र मकवानपुरका 66 जना रहेका छन्। त्यसै गरी सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 रहेको प्राधिकरणले जनाएको छ। विदेशमा बसोबास गर्ने तर नेपाल घुम्न आएका 126 जना नेपाली समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना सम्पर्कविहीन छन् भने भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ भने सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। सरकारले विपदका घटनापछि बेपत्ता भएका आफ्ना आफन्तको जानकारी लिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह समेत गरेका छ। विपदका कारण विभिन्न स्थानमा नागरिकहरू बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तजनमा आफ्नो मान्छेको अवस्थाबारे जानकारी लिन चासो बढ़िरहेका बेला सरकारले आधिकारिक विवरणका लागि प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरेको हो। विपदका कारण सम्पर्कविहीन भएका व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार तथा खोजी कार्य समेत जारी रहने भएकाले प्रारम्भिक विवरणमा नाम नदेखिए पनि त्यसलाई अन्तिम अवस्था नमान्न सम्बन्धित परिवारलाई आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
4: सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतकाको विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ। त्यो हेर्नको लागि पनि अनुरोध गरे।
1: भोटेकोसी बाढीबाट प्रभावित नागरिकको खोज उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका सुरक्षाकर्मीहरू, रसुवा र नुवाकोटमा मात्रै 4200 भन्दा बढी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15431 सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाएको बताउनु भएको छ भने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा, घट्टे खोला र टिमुरे गोसाईकुण्ड 5 स्याप्रोबेसी, आमा छोदिङमो 1 हाकुबेसी तथा उत्तर गया 4 पैरेबेसी र वडा नम्बर 5 बेत्रावती बजार लगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको बताउनु भयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहित खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली पनि खटाइएको छ र हालसम्म करिब 1000 जनाले स्वास्थ्य सेवा लिइसकेको पनि जनाइएको छ। यता बाढीका कारण रसुवागढीदेखि नुवाकोटको त्रिशुली बटारसम्मको करिब 80-81 किलोमिटर सडक खण्डमा ठूलो क्षति पुगेपछि स्थल मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पासाङ लामु राजमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। सडक मार्ग अवरुद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ। हिजो साँझसम्म टिमुरे, स्याप्रोबेसी, धुन्चे र मैलुङ क्षेत्रबाट 119 जना विदेशी नागरिक सहित करिब 700 जनाको उद्धार गरिएको जनाइएको हो।
0: रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थल मार्गबाट उद्धार गर्न सुरु गरिएको छ। 10 आएको बाढीले सडक तथा यातायात सम्पर्क अवरुद्ध भएपछि धुन्चेमा ठूलो संख्यामा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। प्रदेश सरकारका अनुसार धुन्चेबाट यात्रुलाई मोटर मार्फत महावीरसम्म ल्याइनेछ। महावीरबाट करिब 1 घण्टा पैदल हिँडेर चौगटी पुग्ने र त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका यात्रुलाई उद्धार अघि खानाको व्यवस्था समेत गरिएको छ। उहाँका अनुसार धुन्चे तथा चौगटीमा यात्रुका लागि प्रदेश सरकारले नै निशुल्क खानाको व्यवस्था गरेको छ। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरुद्ध मध्य पहाड़ी लोकमार्गको मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। मध्य पहाड़ी लोकमार्ग सञ्चालनमा आए रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका नागरिकले काठमाडौँ आवत जावतका लागि वैकल्पिक सड़क प्रयोग गर्न सक्ने प्रदेश सरकारको भनाई छ। यसैबीच काठमाडौँ उपत्यकाको प्रमुख लाइफ लाइन मानिने पृथ्वी राजमार्ग हिजो साँझदेखि सञ्चालनमा आएको छ। रसुवा बाढीपछि अवरुद्ध राजमार्ग अन्तर्गत मल्लेखु नजिकका पोखरी वागे र गलौदी क्षेत्रमा जमेको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। हिजो साँझ बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फ सञ्चालनमा आएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सिआइएनसँग बताउनुभयो।
5: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, अब एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दूषित पानीबाट हुन सक्ने रोगबाट जोगिन सर्वसाधारणले के सावधानी अपनाउनु पर्छ?
6: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
0: बाढी पीडितका लागि तीन तहका सरकारको समन्वय आवश्यक लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा गास्न बास भग्नावशेषमा आफन्तको लास शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ। अगिटार बेत्रावती भैँसे र धुम्चेका प्रभावित क्षेत्रमा राहत पुग्न सकेको छैन। घर बस्तीमा पुरिएका शवको व्यवस्थापन नहुँदा दुर्गन्ध आउन थालेकाले स्वास्थ्य समस्याको जोखिम थपिएको छ। घरहरू भग्नावशेषमा परिणत भएका छन्। ती घर पुननिर्माण गर्न सकिने अवस्थामा छैनन्। तीन जिल्लामा सडक सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकको अर्को खबर छ भने भित्रपृष्ठमा जलविद्युत आयोजनामा छैन क्षतिको लेखाजोखा, 934 कर्मचारी अझै सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। 11 जलविद्युत आयोजनामा कासुङमा फसेकाको उद्धारमा दलदले हिलोले समस्या निम्ताएको सीमा तामाङले लेख्नु भएको खबरमा उल्लेख छ। बैङ्कका 35 कर्मचारी सम्पर्कविहीन, भौतिक क्षतिको विवरण सङ्कलन गरिँदै शीर्षकको अर्को खबर छ भने राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड शीर्षकको अर्को खबर छ। भुटेको सीमा बुधबार आएको बाढीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको छ। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तेस्रो दिन पनि उद्धारकै पर्खाई, भोटेकोसी बारीले बगाएका मध्ये शुक्रबार रातिसम्म 579 शव फेला, 1924 सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क छ भने तीन दिनमा 4,451 उद्धार भएको छ। तर जोखिमपूर्ण क्षेत्रमा फसेकाहरू अझै पनि भोक भोकै उद्धारको पर्खाईमा शीर्षकमा खबर प्रकाशित छ। आफन्तमा बेपत्ता भएका परिवारको छटपटी, न आँसु थामिए न आशा मरेको छ शीर्षकको अर्को खबर पनि छ। त्यस्तै तीन दिनपछि आंशिक खुल्यो मुगलिन नारायणघाट नागढुङ्गा सडक शीर्षकको खबर छ भने भित्रपृष्ठमा 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता शीर्षकको पनि खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकको खबर छ। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा पवित्रा सुनारले खबर लेख्नु भएको छ। सिन्धुपाल्चोक चौतराकी सुनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्नुहुन्थ्यो। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अँध्यारो मुखमा पढ्नुहुन्थ्यो। प्रहरीले माइकिङबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थामेर थापेर सुन्नुहुन्थ्यो। विवरण पनि आफन्तको नाम नपरेपछि अँध्यारो मुख बनाएर बेन्चमा फेरि बस्नुहुन्थ्यो। खेतीदेखि पशुधनसम्म क्षति, नदी किनारका बस्तीमा सधैँ त्रास, 20 मिनट अघि चेतावनी, क्षणभरमै विनाश शीर्षकका खबरहरू पनि पहिलो पृष्ठमा प्रकाशित छन्।
2: आजको गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा पूर्व सूचनाले जोगियो धेरैको जीवन शीर्षकमा ईश्वर चन्द्र झाले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेन्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी एक नम्बर गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले एउटा नम्बर एक र चारका सयौं जनाले ज्यान जोगाउन पाएको खबरमा उल्लेख रहेको छ। यस्तै हिउँ चोट लिरुङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाडी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेन्दे खोलाबाट भोटे कोशी हुँदै विनाशकारी हिमबाडी नेपाल प्रवेश गरेको ठहर गर्नु भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रीको एक महिनाको तलब उद्धार कोष शीर्षकमा खबर छ भनेदेखि प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी शव दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव शीर्षकमा अर्को खबर छ। ड्राई आइस अर्थात सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका शवलाई सुरक्षित राख्न समस्या भएको छ। बढ्दो गर्मी तथा घामपानीका कारण शव छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको खबरमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनु भएको छ। बाढीबाट पत्रकार तथा संचार माध्यम प्रभावित शीर्षकमा अर्को खबर रहेको छ भने नारायणी नदी किनारमा जान रोक शीर्षकमा अर्को खबर समेत रहेको छ। रसुवामाथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्र बसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बुधबार ताल फुटेर महाविपत्ति आएर जनधनको क्षति भएपछि फेरि पनि ताल फुट्ने सूचना आए लगत्तै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो। बाढी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर समेत छापिएको छ। दोलखाका 54 जना सम्पर्कविहीन, त्यस्तै दोलखा शहरमा दर्जनौ मठ मन्दिर शीर्षकमा अर्को खबर समेत रहेको छ। अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा नेपालमा विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ शीर्षकमा राधा खनालले काठमाडौँबाट लेख्नु भएको खबर छ। भोटेकोशी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपन्क्तिमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना, स्वास्थ्य टोली र टनेल रेस्क्यू टिम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार, राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेको खबरमा उल्लेख रहेको छ। फोटो बोकेर काठमाडौँका अस्पताल भौतारिँदै आफन्तहरू शीर्षकमा अर्को खबर छ। पालुङ टारका मात्रै 30 जना बेपत्ता रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सब गृहको क्षमता भन्दा धेरै छ, पहिचान गर्न कठिन शीर्षकमा भित्री पृष्ठमा खबर छ। यो खबर सागर घलेले काठमाडौँबाट लेख्नु भएको हो। भदौ 10 गते रसुवामा आएको बाढीले रसुवा सहित नुवाकोट, धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परेर सयौंको ज्यान गएको छ भने हजारौं घाइते तथा सम्पर्कविहीन छन्। बाढीले बगाएका शव विभिन्न क्षेत्रमा छरिएर भेटिन थालेपछि तिनको पहिचान र व्यवस्थापनमा समेत चुनौती थपिएको खबरमा उल्लेख छ। उद्धारमा 15,000 बढी सुरक्षाकर्मी परिचालन शीर्षकमा अर्को खबर रहेको छ भने 13 जलविद्युतका 936 कर्मचारी प्राविधिक सम्पर्कविहीन शीर्षकमा किरण अधिकारीले काठमाडौँबाट लेख्नु भएको खबर छ। बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न 13 जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको र सोही घटनामा 936 कर्मचारी प्राविधिक सम्पर्कविहीन रहेको खबरमा उल्लेख रहेको छ।
3: साझा खबरमा अब विदेशका खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको क्षयरोग अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र हिजो स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक संक्रामक रोग टिबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको हो। यो केन्द्र बेजिङ स्थित चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्रीले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाव दिनुहुने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। G20 अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नर आगामी सोमबार र मङ्गलबार उत्तरी क्यालिफोर्नियाको एसएभिएलमा भेला हुनुहुने बताइएको छ। यस वर्षको पहिलो प्रमुख मन्त्रीपरिषद बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने G20 नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्ने बताइएको छ। यता नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रुसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकायका निर्देशकले यसै साता रुसको मस्को भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले रुसलाई यस्तो चेतावनी दिनुभएको हो।
2: साझा खबरमा अब खेल खबर। विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पुरानो प्रतियोगितामध्ये एक सवल ज्ञान कार्निभलको 32 संस्करण पर्सिदेखि सुरु हुने भएको छ। ज्ञान कार्निभल सन् 1994 बाट सुरु भएको हो। कार्निभल अन्तर्गत बोइज गर्ल्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञान उदय बाल बाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याङथुम्बाले जानकारी दिनुभयो। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू युएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको साङ्घाई स्थित अक्टागनमा भएको खेलमा न्युजील्याण्डका फाइटर कासिप मर्कोटलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। र रसुवाबाट शुरू भएको विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। बोर्डले सामाजिक सञ्जाल मार्फत नेपाल र बाढीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलिया को नेपाल आपतकालीन राहत अभियानमा सहयोग गर्न अपील पनि गरेको छ। उक्त अभियान मार्फत प्रभावित बालबालिकालाई जीवन रक्षक स्वास्थ्य सेवा, पोषण र सुरक्षित खाने पानी उपलब्ध गराइँदैछ।
3: बाढीपछि सफा देखिने पानीमै पनि संक्रमणको जोखिम, बस्ने उपाय के होला, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
4: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
5: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
5: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
4: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनाएर प्रगति होइन, यो एकदम सत्य हो।
4: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
5: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
4: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ठकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
5: सरसँग गएर यस्तो यस्तो समस्या छ, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
4: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
5: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
4: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।
7: लौ न सुन्नुस् न, कोही छ वरिपरि? लौ न कोही छ भने

0: उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो भुल्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठुलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
6: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
7: ल लिनुहोस्।
6: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
7: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
8: स्वाद मात्र होइन प्रेम पस्कने।
9: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
10: बगैचा एडभेन्चर रिसोर्ट,
9: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारी को रोमांच, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
10: बगैचा एडभेन्चर रिसोर्ट।
9: हर्स राइडिंग र अक्सकार्ट राइड को आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
10: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570 82693, 98570 82693।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज में यूट्यूब सँगै हाम्रो पात्र र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसार भर एकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा हिमालय पंगिनको नमस्कार। विजय खबरको शुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरु। परम्परागत गाई यात्रा पर्व आज देशभर मनाइँदै आरतीको क्रममा मूर्तिमा पसिना देखिएपछि पलाञ्चोक भगवतीको मूर्तिमा क्षमा पूजा सम्पन्न। भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 553 पुग्यो। चितवनमा शव पहिचान गर्न डिस्प्ले बोर्ड ड्राई आइस पर्याप्त मात्रामा नहुँदा शव व्यवस्थापनमा कठिनाई। र वन पैदावार आवश्यक पर्ने उपभोक्तालाई निवेदन दिन मौलाकाली वनको आग्रह। देवसली 9 बंगुर पालनमा कडाई। दुर्गन्ध रोगको जोखिम भन्दै नयाँ मापदण्ड लाग्यो।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: ए ल ल, जाऊ जाऊ जाऊ।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: अब खबर विस्तारमा। शुरुआतमा आज देशभर गाई यात्रा पर्व मनाइँदैछ। यस सम्बन्धी प्रसङ्ग। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई यात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आफ्ना स्तरमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफुल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास समेत रहेको छ। राजा प्रताप मल्लले पुत्र शोकले बिहेल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य रहेको छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हास्य व्यङ्ग्यको चलन हो भन्ने जनश्रुति पाइन्छ। गाई यात्रा हनुमान ढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। देशका विभिन्न सहरमा गाई यात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरिन्छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करोड रसका गीतहरू पनि गाइने प्रचलन रहेको छ। पलाञ्चोक भगवतीको मूर्तिमा क्षमा पूजा सम्पन्न भएको छ। केही दिन अघि साँझको आरतीको क्रममा मूर्तिमा पसिना देखिएपछि हिजो साँझ क्षमा पूजा गरिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभएको छ। पलाञ्चोक भगवती प्रसिद्ध शक्तिपीठ हुन्। यो मन्दिर पाँचखाल नगरपालिका 9 पर्छ। मन्दिरमा मूर्तिलाई स्नान गराई तान्त्रिक विधि अनुसार विशेष पूजा आजा तथा क्षमा प्रार्थना गरिएको हो। स्थानीय धार्मिक मान्यता तथा जनश्रुति अनुसार पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनलाई कुनै दैवी विपत्ति वा राजनीतिक सङ्कटको सङ्केतका रूपमा लिने गरिन्छ। स्थानीयका अनुसार 2072 सालको भूकम्प, 81 सालको बाढी पहिरो तथा 58 सालको दरबार हत्याकाण्ड लगायतका घटनामा यस्तै सङ्केत देखिएको स्थानीय वासीहरूले बताएका छन्। 10 गते सुनकोशी मायाको बाढीलाई स्थानीयले सोही दृष्टिले हेरेका छन्। क्षमा पूजामा पुजारीबाट गुप्त पूजा गरिएको समेत जानकारी दिएको छ। भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशुलता नारायणी नदीमा ल्याएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्विरका आधारमा अहिलेसम्म 2 शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाँकेको कोहलपुर नगरपालिका 11 निवासी कबीरलाल चौधरीको शव दाजु सुग्रीन थारूले पहिचान गर्नुभएको छ। यसै गरी रसुवाको प्रहरी चौकी भेत्रावतीमा गएर ताराकेश्वर नगरपालिका 4 नेवारपारी निवासी 43 वर्षीय रामकाजी पौडेलको शव उहाँका दाजु सुभाष पौडेलले शनाखत गर्नुभएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभएको छ। प्रहरी उपरीक्षक पौडेलका अनुसार हालसम्म बाढीका कारण त्रिशुलता नारायणी नदीमा 222 शव भेटिएका छन्। भेटिएका शवको पहिचानको लागि सफाई गरी तस्बिर खिचेर ट्यागसहित डेड बडी ब्यागमा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ। ती शवको तस्बिर केन्द्र नजिकै रहेको चितवन उद्योग सङ्घको परिसरमा राखिएको डिस्प्ले बोर्डमा राखिएको छ उहाँले बताउनु भएको छ। हाल 22 शव व्यवस्थापन तथा पहिचान केन्द्रमा लगिएको जनाउँदै 40 भन्दा बढी शवको तस्बिर डिस्प्ले बोर्डमा देखाइएको प्रहरी उपरीक्षक पौडेलको बताउनु भएको छ। अन्य शवको भने भरतपुर अस्पतालमा सफाई गरी तस्बिर खिच्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। तस्बिर खिचिएका शवको डिस्प्ले सुरु गरिएकाले आफन्तले डिस्प्ले बोर्डमा तस्बिर हेरेर शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनु भएको छ। ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा समेत राखिने र आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा पठाइने उहाँले बताउनु भएको छ। पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिक परिचय पत्र लगायत आवश्यक कागजातका आधारमा एकिन गरिने प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो। उहाँका अनुसार शव पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिने भएको छ। बाढी तथा अन्य विपदका कारण संकलन भएका शवको व्यवस्थापनमा चितवनमा चुनौती देखिएको छ। भरतपुर अस्पतालको शव गृहमा क्षमताभन्दा बढी शव राखिएपछि अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राही समेत प्रभावित हुन थालेका छन्। शव सुरक्षित राख्न आवश्यक पर्ने ड्राई आइस पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा व्यवस्थापन थप कठिन बनेको छ। समयमै शवको उचित व्यवस्थापन हुन नसके दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीमा चिन्ता बढेको छ। शव व्यवस्थापनका लागि वैकल्पिक स्थानको प्रयोग गर्नुपर्ने अवस्था आएमा त्यसको प्रभाव आसपासका बासिन्दा तथा सम्बन्धित संस्थामा पर्न सक्ने भएको सावधानी अपनाउनु पर्ने देखिएको छ। विपदको संवेदनशील अवस्थामा शवको सुरक्षित भण्डारण पहिचान तथा व्यवस्थापनका लागि तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। साथै आवश्यक उपकरण र पर्याप्त मात्रामा ड्राई आइस उपलब्ध गराउन सम्बन्धित अधिकारी तत्काल पहल गर्नुपर्ने देखिन्छ। चितवनमा बढ्दो शव व्यवस्थापनको चुनौतीलाई मध्यनजर गर्दै केन्द्र सरकार स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी तत्काल आवश्यक व्यवस्थापन गर्नुपर्ने माग समेत उठेको छ। सरकारले प्रधानमन्त्री तथा दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। त्यस्तै बैठकले गत बुधबार नेपाल चीन सीमा रसुवागढी एवं भोटेको सिन्धुली तथा तल्लो तटीय स्तरमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालय निर्देशन दिने निर्णय गरेको छ। बैठकले भारतसँग G2 खरिद माध्यमबाट 25,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ।
6: सर्वप्रथम 2083 भदौ 10 गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज बिजनेस रिकभरी प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने भन्ने पहिलो निर्णय छ। त्यसपछि नम्बर 2 भारत सरकारसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भोटेकोशी नदीमा आएको बाढी बापत प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने लगायत अन्य निर्णयहरू छन्। नेपाली सेनाको 6 र निजीबाट 9 हेलिकप्टर गरी कुल 15 हेलिकप्टरहरू उद्धारमा खटिएको छ। राहत सामग्रीहरू पनि 10 ट्रक भन्दा बढी राहत सामग्रीहरू गइसकेको छ। अब प्रभावित क्षेत्रहरूमा 4 हेलिकप्टर ट्रिपबाट चाहिँ विभिन्न खाद्य तथा गैर खाद्य सामग्रीहरू पठाइएको छ भने अरू पनि जाने क्रममा छ। परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ र त्यो संवादमा चाहिँ अहिले त्यस्तो ठुलो जोखिम तत्काल केही नरहेको भने चीन तर्फबाट पनि आइरहेको छ भने सतर्कमा चाहिँ बस्नको लागि सबैजनालाई आग्रह पनि गर्न चाहन्छौँ। अहिले त्यो ड्यामहरू फुटेको भने त्यस्तो फुटेको त्यस्तो छैन, सामान्य कतै ग्लासियरहरू चाहिँ सानसानो फुटेको हुनाले धेरै ठाउँमा पानी चाहिँ ओभरफ्लो भएको हुनाले त्यो लिदो सहितको ओभरफ्लो चाहिँ ठाउँ ठाउँमा भएको छ। तर त्यस्तो ठुलो जोखिम अहिले तत्कालले देखेको छैन, तर सतर्कमा चाहिँ सबैजना रहन चाहिँ जरुरी छ। अहिलेको लागि तत्काल यही कुराहरू छ।
0: यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा झन्डै 2 अर्ब रुपियाँ सङ्कलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 बजीसम्म 1 अर्ब 91 करोड रुपियाँ भन्दा धेरै सहयोग जुटेको हो। दाताहरूले 10 वटा वाणिज्य ब्याङ्कमा रहेको खातामा रकम जम्मा गरेका हुन् यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश भएको छैन। बुधबार बिहान भोटेको सी नदीमा भीषण बाढी आएर ठुलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसि ती प्रभावितलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूले सहयोग जम्मा गर्न थालेका छन्। यससँगै कोषमा बचत रकम 4 अर्ब 9 करोड 11 लाख 60 हजार पुगेको छ। यसअघि कोषमा 2 अर्ब 17 करोड 25 लाख 90 हजार 769 रुपियाँ बचत रहेको थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न त्यसको समन्वयका लागि अर्थ मन्त्रालय फोकल मन्त्रालयका रूपमा तोकेको समेत जानकारी दिएको छ। बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौँ टोखा छहरे गडखार पुल आप्रो नर्जा लच्यान सरमथली पार्टी खर्कमध्ये बोगडिटार कालिका स्थान धुन्चे सडक खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ। बाढीले मितेरे पुल यता सवार सरसुवाभित्र मात्र 13 वटा पुल पूर्ण रूपमा बगाएको छ। नुवाकोट र रसुवा सिमानामा दुई पुल समेत बगिसकै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो। रसुवामा आएको भीषण बाढी पहिरोका कारण ठुलो धनजनको क्षति भएपछि राहतता पुनर्स्थापनाका लागि पश्चिम नवलपरासीका स्थानीय तह शैक्षिक संस्था र सामाजिक व्यक्तित्वहरू एकजुट भएका छन्। बाढी प्रभावित नागरिकहरूको सहयोगार्थ जिल्लाका पालिका शैक्षिक सञ्जाल र पूर्व जनप्रतिनिधिहरू मार्फत कुल 36,57,000 रुपियाँ बढी सङ्कलन भएको बढी रकम विपद कोषमा जम्मा गरिने भएको छ। भरतघाट नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक कर्मचारी तथा जनप्रतिनिधिको 3 दिन बराबरको तलब पारिश्रमिक र विपद कोष गरी 30 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठले विपदको कठिन समयमा पीडितको उद्धार र राहतमा सहयोग पुर्याउनु स्थानीय सरकार र नागरिक सबैको दायित्व भएको बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार शिक्षक जनप्रतिनिधि र कर्मचारीको 3 दिनको आधारभूत तलबबाट झन्डै 27 लाख नगर स्तरीय व्यवस्थापन कोषबाट 3 लाख रुपियाँ गरी सोरकम विपद उद्धार कोषमा जम्मा गरिने भएको छ। यस्तै पालीनन्दन गाउँपालिकाले पनि रसुवाका बाढी पहिरो प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनका लागि रु 3,01,000 सहयोग गर्ने निर्णय समेत गरेको छ। मध्यबिन्दु नगरपालिकाले पनि 15 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। वर्षौंदेखि वर्षेनी दोहोरिने नारायण नदीको बाढी र कटानका कारण ठूलो जोखिम बोक्दै आएका नवलपरासी बर्दघाट सुस्ता पश्चिम सुस्तावासीले दीर्घकालीन र पक्की तटबन्ध निर्माणको मागलाई पुनः उठाएका छन्। नदी कटानले खेतीयोग्य जमिन र बस्ती नै संकटमा पर्न थालेपछि स्थानीय वासीले अल्पकालीन मर्मत भन्दा पनि नदी नियन्त्रणका लागि दिगो र स्थायी समाधानको माग राज्यसँग गरेका हुन्। खास गरी स्थानीयले बाढी र कटानका समयमा परिवार बालबच्चा र घरपालुवा जनावरको सुरक्षा गर्न चरम शास्ति खेप्नु परेको भन्दै आक्रोश र चिन्ता समेत व्यक्त गरेका छन्। सुस्ताको यही पछिल्लो वस्तुस्थिति र कटानको अवस्थाबारे जानकारी लिन नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्तर नम्बर 1 का प्रतिनिधि सभा सदस्य विक्रम खनालले सो क्षेत्रको स्थलगत अवलोकन गरी प्रभावित स्तरमा पुगी स्थानीय बासिन्दा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग छलफल समेत गर्नु भएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलंग, डाइनिंग टेबल लगायत का घरायसी तथा ऑफिस को लागी आवश्यक पर्ने फर्नीचर हरू ऑर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्नीचर गैंडाकोट एक ब्रिटिश कैंप जाने बाटो विकास चौक बाट 100 मीटर अगाड़ी। मोबाइल 9851129163 9550574503 र 9551184503। तपाईको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
11: मेलाका मुख्य आकर्षणहरू
10: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
11: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
10: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
11: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
10: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
11: संरक्षक चितवन उद्योग संघ।
10: स्थल बुकिङ का लागि सम्पर्क
11: 9762719607 र 9855033553।
0: विश्राम पछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अल्पत्र व्यक्तिलाई स्थल मार्गबाट पनि उद्धार गर्न सुरु गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको छ। यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गर्नुभएको छ। मुख्यमन्त्री थापाले भन्नुभयो, धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहाँ खाना खुवाउने व्यवस्था गरेका छौँ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटर मार्फत महावीरसम्म पुर्याउने र महावीरबाट करिब 1 घन्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाडौँ पठाउने कार्य गरेका छौँ। उहाँले उद्धारका पर्खाइमा रहेका अल्पत्र यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरेर काठमाडौँ पुग्न सक्ने अवस्था सृजना गरेको बताउनु भएको छ। धुन्चेसँगै चौगटीमा सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको उहाँले जानकारी दिनुभएको छ। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरुद्ध रहेको मध्य पहाडी लोकमार्ग मर्मतलाई मर्मत गरेर यातायात सञ्चालन ल्याउने प्रयास थालिने गरेको बताउनु भयो। उक्त सडक सञ्जालमा आएपछि रसुवा लगायत प्रभावित स्थलका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौँ आउन सक्ने समेत जनाइएको छ। उता भोटेकोसी नदीमा बुधबार बिहान आएको अचानक बाढी कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या 553 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरणता व्यवस्थापन प्राधिकरणका अनुसार हिजो आज 5 बजेसम्म 553 शव फेला परेको तथ्याङ्क सार्वजनिक भएको छ। धेरै यसो शवहरू चितवन, नवलप्रासी पश्चिम र नवलप्रासी पूर्वमा नारायण नदी किनारमा फेला परेका छन्। प्रहरीका अनुसार रसुवामा 13, नुवाकोटमा 38, दादिङमा 40, गोर्खामा 47, चितवनमा 222, तनहुँमा 31, नवलप्रासी पूर्वमा 134 र नवलप्रासी पश्चिममा 28 जनाको शव भेटिएको जानकारी दिएको छ। धेरै यसो शवहरू नदीमा बगेर तल पुगेका हुन्। बाढी प्रभावित क्षेत्रमा खोज्दा उद्धार कार्यका लागि 4473 जना प्रहरी समेत परिचालन गरिएको छ। हालसम्म सम्पर्कविहीन रहेका 28 जना प्रहरी कर्मचारी मध्ये एक प्रहरी मृत फेला परेका छन्। घाइते तथा उद्धार गरिएको संख्या 1473 रहेको छ। काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरूमा उपचार तथा डिस्चार्ज भएका व्यक्तिहरूको संख्या 97 रहेको छ। नेपाल चेम्बर अफ कमर्सले विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई 17 सर्भेलेन्स ड्रोन हस्तान्तरण गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद व्यवस्थापन परिषदका सभापति दीपक कुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका ड्रोन मध्ये 2 म्याभिक 4 प्रो, 5 एयर 3 FMC RC2, 2 मिनी 5 प्रो एप्स प्रो प्लस AFC RC2 र 6 लिटो 1 प्लस FMC R3 तथा दुईवटा लिटो एक्स वन एफ एफएमसी आर टू रहेका छन्। ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिर्देशक धनबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी परीक्षक दामोदर कण्डको समेत उपस्थिति रहेको थियो। चिनिया कम्युनिस्ट पार्टी सिपिसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कमिटिको उच्च स्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको छ। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूभाग र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि विपत्ता भएका सम्पूर्ण चिनी तथा विदेशी नागरिकको वैज्ञानिक रूपले खोजी गर्न दिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। चिनिया सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धार कर्मीहरूको विपदबाट प्रभावित क्षेत्रमा राहत वितरण गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले थुप्रो पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेको छ। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जनाभन्दा धेरै मानिस विपत्ता भएका छन्। त्यस्तै निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई भएको छ। दक्षिण तिब्बतको विपदग्रस्त स्तरमा 1000 जनाभन्दा धेरै मानिसको उद्धार भएको छ। तीमध्ये 500 जना विदेशी पर्यटक रहेको समेत जानकारी दिइएको छ। वन पैदावार आवश्यक पर्ने उपभोक्तालाई निवेदन दिन मौलाकाली वनले आग्रह गरेको छ। मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपरासी वर्तगार संस्था पूर्वले उपभोक्ताहरूको लागि वन पैदावार उपलब्ध गराउन निवेदन माग गरेको हो। समूहले आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा स्वीकृत दिगो वन व्यवस्थापन कार्ययोजना अनुसार वन पैदावार आवश्यक पर्ने उपभोक्तालाई निवेदन फारम भर्न आग्रह समेत गरेको छ। समूहका अनुसार स्वीकृत दिगो व्यवस्थापन कार्ययोजना अनुसार भदौ 20 गतेसम्म निवेदन फारम भर्न सक्ने समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो।
12: अब हाम्रो चाहिँ अहिले लघु काठ वितरण उपभोक्तालाई चाहिँ अन्तिम चरणमा पुगिरहेका छौँ र हामीहरूले चाहिँ अब यही 21 गते चाहिँ हामीहरूले 24 औँ सारसभाको लागि हामी तयारी अगाडि बढ्दैछौँ भने अब हामीले अहिले यो 20 गतेसम्मको लागि चाहिँ हामीले 83-84 वन पैदावार माग फर्महरूको लागि चाहिँ हामीले माग गरिरहेका छौँ र उपभोक्ताहरू आएर आफ्नो कार्ड नवीकरण गरेर त्यसको माग फर्म भइरहनु भएको छ। अहिले हाम्रो आबादी क्षेत्रमा घर निर्माण हुने क्रम कम भइरहेको छ, त्यसले गर्दाखेरि चाहिँ खासै उत्साहजनक भएर आउनुभएको छैन। हामीहरूले पनि अब घर घर पुनिएरी चाहिँ हाम्रो टोली प्रमुखहरूलाई हामीले भन्न लगाएका छौँ, तर अब हामीले पनि फेरि माइकिङ गरेर पनि अब सबै उपभोक्ताको घर घर चाहिँ यो सन्देश पुर्याउने कोसिस गरिरहेका छौँ र जहाँसम्म लाग्छ उपभोक्ताहरू चाहिँ आउनुहुनेछ भन्ने आशा राखेका छौँ हामीले। किन भन्दा वन पैदावार माग उहाँले गर्नु भएन, उहाँ हामीले जङ्गलबाट ल्याएर वन पैदावार चाहिँ उपभोक्तालाई वितरण गर्न सकेनौँ भने हामीले बाहिरी निलाम गर्नुपर्ने अवस्थामा पनि आउन सक्छ। किन भन्दा पहिलाको भन्दा अहिले हामीलाई चाहिँ वन पैदावारलाई चाहिँ निकै सहज भएको छ, उपभोक्ताले सजिलो रूपमा काठ पाउनु भएको छ, हामी त्यसैमा खुसी छौँ। अहिले पनि हाम्रोमा 10 प्लट बनाइदिएको छ। अहिले चाहिँ छनौट प्रणालीबाट चाहिँ वन गण्डकी प्रदेशको वन ऐन अनुसार हामीले काम गर्नुपर्ने भएको हुनाले चाहिँ त्यसमा चाहिँ हाम्रो त्यो प्लटभित्र रहेका चाहिँ ठुला ठुला बुढा रुखहरू चाहिँ निकालेर र त्यसमा पनि हाम्रो निश्चित परिणाम हुन्छ होइन। 7000, 8000, 10000 कुन प्लटले कति थाम्न सक्छ भन्ने खालको छ। त्यसबाट चाहिँ हाम्रो वैज्ञानिक वन वैज्ञानिकको हिसाबले चाहिँ दिगो वनमा गएर वन संरक्षण पनि हुनु पऱ्यो र उपभोक्ता राहत पनि पाउनु पऱ्यो, वनको वृद्धि हुनु पऱ्यो भन्ने चाहिँ तरिकाले चाहिँ हाम्रो चाहिँ वन कार्ययोजना बनेको छ। त्यही कार्ययोजना अनुसार चाहिँ हामीले अगाडि बढ्नुपर्ने हुन्छ।
0: देवसुली नगरपालिका 9 नम्बर वडा कार्यालयले बङ्गुर पालन व्यवसायलाई व्यवस्थित बनाउन भन्दै आवश्यक सावधानी तथा मापदण्ड पालना गर्न आग्रह गरेको छ। वडा कार्यालयले सार्वजनिक गरेको सूचनामा व्यवस्थित रूपमा बङ्गुर पालन गर्दा दुर्गन्धका कारण वातावरण प्रदूषित हुनुका साथै टिनियासिस, सिस्टिसोकोर्सिस, स्वाइन फ्लू, खोकी, श्वास प्रश्वासमा समस्या जस्ता विभिन्न रोगको जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ। सूचना अनुसार बङ्गुर फार्म मानिस बस्ने घरबाट टाढा राख्नुपर्नेछ। साथै सन्ध्यार जग्गाको साँधबाट कम्तीमा 10 मिटर दूरी कायम गरी खोर निर्माण गर्नुपर्ने वडा कार्यालयले जनाएको छ। त्यस्तै बङ्गुरको दाना खुवाउने स्थानमा सरसफाई गर्न मिल्ने गरी पक्की ढलान गर्नुपर्ने, बङ्गुरको दिशा व्यवस्थापनका लागि उचित अन्डरग्राउन्ड संरचना बनाई समय समयमा सफा गर्नुपर्ने व्यवस्था समेत गरिएको छ। वडा कार्यालयले नगरपालिकाले तोकेको मापदण्ड तथा सीमाभित्र रहेर मात्रै भङ्गुर पालन गर्न र फार्मको नाम तथा ठेगाना उल्लेख भएको सूचनाबाट अनिवार्य रूपमा राख्न समेत आग्रह गरेको छ। वडा अध्यक्ष बलराम सापकोटाद्वारा जारी सूचनामा भङ्गुर पालन व्यवसायलाई व्यवस्थित स्वच्छ र मानव स्वास्थ्य तथा वातावरण मैत्री बनाउन उक्त मापदण्ड पालना गर्न समेत अनुरोध गरिएको छ। अब खेल खबरको पालो। नेपाली ए फाइटर रविन्द्र ढाँट रोड टू युएफसी सिजन पाँचको फाइनलमा प्रवेश गरेका छन्। उनले शुक्रबार साङ्घाई इन्डोर रङ्गशालामा सम्पन्न बेन्ट माइट अन्तर्गतको सेमी फाइनलमा न्युजिल्यान्डका कासिब मार्चोटलाई स्प्लिट डिसिजनका आधारमा पराजित गरेका हुन्। यो हारसँगै मार्चोटको आठ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ। रविन्द्रले फाइनलमा जापानका रियो ताजिमाको सामना गर्नेछन्। ताजिमाले भारतका चुङ्गरेन कोरेनलाई युनानिमस डिसिजनका आधारमा पराजित गरेका थिए। फाइनल खेल जितेमा रविन्द्रले युएफसीको कन्ट्र्याक्ट पाउने समेत बताइएको छ। यिनै खबरहरूसँगै हामी विजय खबरको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। परम्परागत गाई यात्रा पर्व आज मनाइँदै आरतीको क्रममा मूर्तिमा पसिना देखिएपछि पलाञ्चोक भगवतीको मूर्तिमा क्षमा पूजा सम्पन्न। गोटेको शिवबाडीमा ज्यान गुमाउनेको सङ्ख्या 553 पुग्यो। चितवनमा सब पहिचान गर्न डिस्प्ले बोर्ड ड्राई आइस पर्याप्त मात्रामा नहुँदा सब व्यवस्थापनमा कठिनाई। र वन पैदावार आवश्यक पर्ने उपभोक्तालाई निवेदन दिन मौलाकाली वनको आग्रह। देवसुली नौमा बङ्गुर पालनमा खडाई, दुर्गन्ध रोगको जोखिम भन्दै नयाँ मापदण्ड लागू। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर अहिलेलाई सकिएको छ। प्राविधिक मित्र रायन्द्रलाई धन्यवाद। हिमाल देवपङ्गिनी बिदा हुन्छु। नमस्कार।
13: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
14: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
15: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
16: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
17: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
18: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
19: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
18: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
20: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
21: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
22: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
21: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
23: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
24: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
23: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
24: पवित्र देवघाटधाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
23: केवल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
24: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केवल कार गैंडाकोट एक नौलपुर
1: ओहो दाई नमस्कार
2: नमस्कार
1: आराम हुनुहुन्छ
2: आरामै छु
1: घर त राम्रो बनाउनु भएछ
2: अँ यसो भनौँ
1: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
1: ए गजबको काम गर्दा रहेछन् त
3: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवाइडिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैंडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801168139
4: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश

0: Hexe, jak ta smlawca.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
5: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
4: ल ल गएर तुरुन्त बुक गरिहाल है
6: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
7: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-04 मोबाइल 98612-20437
8: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
9: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइ सरी आएको भए सोखको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834

0: FM 101.5
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ।

0: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
1: मेरो तोला कान्तसिंह पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0564943773 र 4947141, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9801363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोध न
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा 4th तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
12: मेलाका मुख्य आकर्षणहरू
11: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
12: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
11: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
12: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
11: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
12: संरक्षक चितवन उद्योग संघ।
11: स्टल बुकिङ का लागि सम्पर्क
12: 9762719607 र 9855533।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: आमा राति छ कता जान लाग्नु भयो नि
3: पिसाब लाग्यो चर्बी जान लाग्यो नि
2: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
3: किन नि सानो लट्ठी र टर्च लाइट
2: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले
2: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
6: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
9: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
10: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाइसराई गरेर आएको हकमा बसाइसराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
7: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
11: सिद्धार्थ चस्मा घर
12: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
11: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि
12: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क सिद्धार्थ चस्मा घर, गैंडाकोट 4, ओम शान्ति गेट अगाडि, फोन 0785015 16, मोबाइल 98470-23-613।
14: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
15: अहिले बिहानको 8 बज्यो।

0: Büze FM XAX das mı lapsa?
1: सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षतिबारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश.
2: नमस्कार. सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ. म अचला
3: र म उपेन्द्र. कार्यक्रम लहर जीवन सन्देश प्रस्तुतिको आज तेस्रो खण्ड. हामी आज सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गर्नेछौ.
2: सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डसेको व्यक्तिलाई खानेकुरा खुवाउन हुन्छ कि हुन्न भन्ने बारेमा हामीलाई आज भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा सेवारत डाक्टर कृष्ण प्रसाद आचार्यले जानकारी दिनुहुनेछ.
4: अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भने हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधा घन्टासम्म पूर्ण विष लागिसक्छ र पूर्ण विष लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन. उसको रयालहरू श्वास प्रश्वासमा जान्छ. त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वास जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ. त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ.
3: सर्पले डसेको बिरामीलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचार र सर्पदंश उपचार केन्द्रसम्म कसरी लैजाने भन्ने विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको तेस्रो खण्ड पनि आज हामी सुन्नेछौँ.
5: धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौँ, नत्र त दिनेशको ज्यानै जान सक्यौँ.
6: त्यही त भनेको राजीव जी, होस् बाइकको बिचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौँ हामीले.
5: हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ क्या मैले. मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्या अरे भनेर, अनि मोटरसाइकलमै लैजाउँ भनेको नि.
6: हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ.
2: हतोत्साहित नहुनुहोस्, साह्रै पिर नगर्नुहोस्. धेरैजसो सर्पहरू विषालु हुँदैनन्, धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन. अझै भन्ने हो भने हानिकारक विषालु सर्पहरूले पनि मानिसलाई डसेको खण्डमा प्राय आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन्.
3: नआत्तिनुहोस्, सर्पले डसेको व्यक्तिलाई शान्त राख्नुहोस्. कुराकानी गरेर सर्पदंशको बिरामीको चिन्ता वा तनावलाई कम गर्न मद्दत गर्नुहोस्. सर्पदंशको बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदयघात समेत हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नुपर्छ. बिरामीलाई सजिलोसँग सुताएर सर्पले डसेको भाग चलाउन वा हल्लाउन नदिनुहोस्. सर्पले डसेको भाग सुन्निएको हुन सक्छ. सर्पले डसेको ठाउँमा टम्म कसिएको कपडा, गहना, औँठी, घडी आदि भए तुरन्तै फुकाली दिएर खुकुलो बनाउनुहोस्.
2: वर्षायाम अर्थात् सर्प बाहिर निस्किने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ. आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ. याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहारको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्.
3: समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ. सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई छिटोभन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्. यसले ती व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ.
2: अहिले भने हामी सर्पदंशका बिरामीलाई तत्काल गर्नुपर्ने प्राथमिक उपचार र सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ र किन भनेर हामीले केही श्रोता सहभागीलाई सोधेका छौँ.
7: मेरो नाम वीरबहादुर थारू हो. घर चाहिँ फटेपुर, हाल चाहिँ राप्ती सोनारी, गाउँपालिका वडा नम्बर 7. सर्पले कुनै मान्छेले टोकिहाले पनि उसलाई पहिला सुरुमा त प्राथमिक उपचारतिर ध्यान दिनुपर्ने हुन्छ. नजिकै रहेका एम्बुलेन्सहरू मार्फत सम्बन्धित ठाउँमा पुर्याउनु हो र सर्पले टोकेको व्यक्तिलाई चाहिँ सान्त्वना दिने, घर परिवारलाई सान्त्वना दिने र स्वास्थ्य चौकीमा या हस्पिटलमा लगेर औषधि उपचार गराउने।
8: मेरो नाम सुस्मिता शर्मा, नेपालगञ्ज उपमहानगरपालिका छ फुलटेकरामा बस्छु। सर्पले टोकेको मान्छेलाई एक ठाउँमा शान्त बस्न लगाउने, नातिनुस् भनेर सान्त्वना दिने र घर परिवारलाई एम्बुलेन्सको नम्बर छ भने फोन गर्न लगाउने र छैन भने मोटरसाइकल वा रिक्सामा राखी छिटो भन्दा छिटो अस्पताल लग्ने, नातिनुस् ठिक भइहाल्छ भनेर सान्त्वना दिने।
9: नमस्कार, मेरो नाम प्रेम कुमार थारू हो। सर्पले टोकेमा त्यस्तो व्यक्तिलाई हामीले सान्त्वना दिने, कस्तो खालको सर्प हो, घर परिवारलाई सान्त्वना दिने, त्यो सर्पको बारेमा जाँचबुझ गर्ने, त्यसपछि नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालमा छिटो जाने।
10: मेरो नाम दिलवर थारू हो, म राप्ती सुनारी साट पहाडीपुरमा बस्छु। सर्पले टोकेको बेला केही हुन्न भनेर सान्त्वना दिनुपर्छ, छिटोभन्दा छिटो हस्पिटल लानुपर्छ। परिवारहरूलाई चाहिँ केही हुन्न, टाइममै हस्पिटल लाँदाखेरि त्यस्तो केही पनि हुन्न भनेर सान्त्वना दिनुपर्छ।
11: सतीश शर्मा, ढुडुवा गाउँपालिका वार्ड नम्बर 4 बस्छु। सर्पले टोकेको मान्छेलाई पहिला एक ठाउँमा बस्न लगाउने र यदि केही अङ्गुठी अथवा रिङहरू केही लगाएको छ भने हातबाट निकालिदिने र टाँकहरू खोल्न लगाउने, कसिने केही कुराहरू लुगाहरू त्यस्तो कसिने छ भनेपछि त्यो खोलिदिने, शान्त बस्न लगाउने, बिरामीलाई नातिनुहोस् तपाईँ सन्चो भइहाल्छ भनेर उसलाई पटक पटक सान्त्वना दिने र नातिन लगाउने, मजाले शान्त ठाउँमा बस्न लगाउने, घर परिवारको मान्छेलाई यदि नम्बर छ भने एम्बुलेन्सलाई फोन गर्ने, नभए एम्बुलेन्सको नम्बर छैन भनेपछि नजिकको के हुन्छ मोटरसाइकल साइकल अथवा अटो रिक्साहरू जे उपलब्ध हुन्छ चाँडोभन्दा चाँडो नजिकको सर्पडन्स केन्द्रमा लगेर उपचार गराउने, नजिकको हस्पिटलहरूमा सेवाहरू हुन्छ त्यहाँ लैजाने।
3: हामीले भर्खरै सुन्यौँ सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले गर्नुपर्ने व्यवहारका बारेमा हाम्रा सहभागी श्रोताको विचार। उहाँहरूमध्ये केहीले सर्पले डसेको व्यक्तिलाई सान्त्वना दिनुपर्ने र बिरामीका परिवारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै सर्पले डसेको ठाउँमा टम्म कसिएको कपडा, गहना, औँठी, घडी आदि भए तुरुन्तै फुकालिदिएर खुकुलो बनाउनु पर्ने कुरामा पनि उहाँहरूले सङ्केत गर्नुभएको छ।
2: सर्पदंश गर्मी क्षेत्रका ग्रामीण र गरिब समुदायमा विद्यमान व्यवस्था गरिएको एक स्वास्थ्य सङ्कट हो। किसान, वनका कारिन्दा, गोठाला र माझीहरूका लागि सर्पदंश भनेको पेसागत जोखिम पनि हो। धेरै जसो सर्पदंश अविषालु सर्पबाट हुने गर्छ। सर्पले डस्ने बित्तिकै मृत्यु हुने डरले गर्दा विष भएकै जस्तो लक्षण वा भ्रम पैदा गराउँछ।
3: सर्पदंशको बिरामीलाई गरिने पहिलो प्राथमिक उपचार भनेको बिरामीलाई सान्त्वना दिनु अर्थात् शान्त राख्नु हो, किनभने सर्पको डसाइपछि हुने धेरै डरका कारण पनि बिरामीहरूको मृत्युसम्म हुन सक्छ। डसेको हात वा खुट्टालाई हलचल गर्न नदिनु एउटा प्रभावकारी उपाय हो। डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ। सर्पले डसेको ठाउँलाई हल्लिन दिन हुँदैन। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ।
2: सर्पले डसेका व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विज्ञका कुरा पनि सुनाउन हुन्न उपेन्द्रजी? मलाई त सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डस्ने बित्तिकै त्यो व्यक्तिले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने बारेमा थाहा पाउन पनि मन लागेको छ।
3: तपाईँको जस्तै यो जिज्ञासा हाम्रा सहभागी श्रोताहरूको पनि हुन सक्छ नि अचलाजी। बरु ढिलो नगरिकन सर्पदंश सम्बन्धी विज्ञ लुम्बिनी प्रदेश नेपालगञ्ज स्थित भेरी प्रादेशिक अस्पतालमा सेवारत डाक्टर कृष्णप्रसाद आचार्यसँग गरिएको यो कुराकानी सुनौ अनि बाँकी छलफल गरौँला।
4: मेरो नाम डाक्टर कृष्णप्रसाद आचार्य, म अहिले भेरी अस्पताल नेपालगञ्जमा कार्यरत छु।
3: सर्पदंशसँग गाँसिएका रोकथाम, त्यसै गरी सचेतना व्यवस्थापन र प्राथमिक उपचार, यसमा व्यवस्थापन गर्ने क्रममा सर्पले डसिसकेपछि त्यस्तो व्यक्तिलाई हामीले के गर्नुपर्छ?
4: एकदमै महत्त्वपूर्ण प्रश्नको लागि धन्यवाद। सर्वप्रथम त सर्पले टोकिसकेपछि कुन कन्टेक्स्टमा टोकेको हो, कहाँ टोकेको हो, त्यसले धेरै असर पार्छ। जस्तै राति अक्षरमा सुतिरहेको बेलामा टोकेको भने त्यो चाहिँ विषालु सर्प हुने चान्स एकदमै बढी हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले वरिपर नअल्झिकन अरू सानातिना कुराहरू त नलागिकन सिधै जहाँ सर्पदंशको पूर्ण उपचार एन्टिस्नेक भेनम सहितको भेन्टिलेटर सहितको उपचार त्यहाँ लानुपर्ने हुन्छ अथवा कम्ती पनि स्वास्थ्य केन्द्रमा लानु पर्यो। सामान्यतया बाटो हिँड्दाखेरि टोकेको हो, साँझ टोकेका छ भनेदेखि चाहिँ तिनीहरू नन भेनामा विक नभएको सर्प हुने चान्स बढी हुन्छ। तैपनि त्यस्तो सर्प टोकिसकेपछि पहिला कुरा त आत्तिनु हुँदैन, सबै सर्पहरू विषालु हुँदैनन्। हाम्रो नेपाल कन्टेक्स्टमा चाहिँ 100 मध्ये 90 सर्पले टोकेको खण्डमा त्यति बेला विक नभएको हुन्छ। त्यसो भएको धेरै जसो समय विषालु सर्प होइन रहेछ भनेदेखि त सामान्य कमलाइट टोके जस्तै हो, त्यसले कुनै अप्ठ्यारो पराउँदैन। सामान्यतया एउटा टिटी खोप लगाएर बिरामीलाई चाहिँ घर पठाइदिए हुन्छ यदि हामीले सर्प विषालु होइन भन्ने कन्फर्म गऱ्यौँ भने, तर सबै मान्छेलाई त्यो कन्फर्मेसन हुँदैन। त्यही भएर 11-12 विषालु सर्प टोकेको लक्षण आउँछ कि भनेर अस्पतालमा राख्ने चलन चाहिँ हुन्छ। यदि कन्फर्म छ सर्पको फोटो खिचेर ल्याएको छ, सर्प लिएर आएको छ र यो विखरहित सर्प हो भने तपाईँलाई लाग्छ, तपाईँले अरू 1-2 एक्सपर्टसँग पनि कन्फर्म गर्नुहुन्छ भने त्यसलाई बिरामीलाई टिटी खोप लगाएर रिएस्योरेन्स गरेर घर पठाइदियो।
3: जस्तो सर्पले डसेको छ भने त्यस्तो अवस्थामा उनीहरू चलमलाउनु हुन्न अथवा उनीहरू शान्त रहनुपर्छ, यस्तो बारेमा केही व्याख्या गरिदिनुहुन्छ?
4: एकदमै ठिक कुरा हो। तर यदि सर्पले डसेको छ र त्यो विष छोडेको छ सर्पले भनेदेखि चाहिँ मान्छे चलमलाएर हिँड्यो भनेदेखि त्यो टोकेको ठाउँबाट विष छिटो भन्दा छिटो रक्त सञ्चारमा फैलिएर बिरामीको ब्रेनसम्म पुग्छ र बिरामीलाई विषको असर छिटो पुग्छ। त्यही भएर जहाँ टोकेको त्यो भागमा चाहिँ हामीले त्यसलाई रेस्ट गरेर राख्यौँ भने त्यहाँबाट ब्लड सर्कुलेसन कमी हुन्छ र शरीरको रक्त सञ्चारमा विष पुग्न समय लाग्छ र त्यो समयलाई हामीले किन्न सक्छौँ अस्पतालसम्म पुग्नलाई। त्यसो भएको नचल्नु नचलाउनु भन्ने कारण त्यो, र अब आत्तिनु हुँदैन भन्ने कुरा त जहिले पनि ठिक हो, किनभने मान्छे कहिले काहीँ सर्पले टोक्यो भनेर आत्तिर डरले गर्दाखेरि मान्छे बेहोस हुन सक्छ, न्युरोजेनिक सक हुन सक्छ। त्यसो भएर उहाँ आत्तिनु हुँदैन, सम्भव भएसम्म नचलिकन र टोकेको भागलाई नचलाइकन राख्नुपर्छ।
3: सर्पले डसेको व्यक्तिलाई डसना साथ अथवा डसेपछि केही खुवाउने पियाउने यस्तो तर्फ भने के सल्लाह दिनुहुन्छ?
4: सर्पले डसिसकेपछि हामीले अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भने हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भनेदेखि गोमन सर्पले टोकेको त 15 आधा घन्टासम्म पूर्ण विष लागिसक्छ र पूर्ण विष लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको ऋयालहरू श्वास प्रश्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वासमा जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ। तर यदि हामीले सर्प टोक्ने बित्तिकै अस्पतालमा पुग्यौँ र सर्पको फोटो खिचेर लिएर आयौँ कन्फर्म गरेर अथवा सर्पै लिएर आयौँ मारेर र सर्प चिन्ने मान्छेलाई देखायौँ र विषालु सर्प होइन भने कन्फर्म भइसकेपछि चाहिँ हामीले मुख बारिराख्नु पर्छ।
3: सर्पले डसेको अथवा ठुङ्गेको अथवा टोकेको जे भनौँ त्यस्तो बिरामीलाई टोकेको ठाउँतिर बाँधिदिने भन्ने चलन छ, त्यस्तो बाँध्ने चलनको बारेमा केही भन्न चाहनुहुन्छ?
12: सान्दर्भिक प्रश्न सोध्नुभयो। अब पहिला चाहिँ त्यो सर्प टोकेको केही माथि जुन अङ्गमा टोकेको त्यसको माथि चाहिँ बाँध्ने चलन थियो, ताकि त्यसको उद्देश्य चाहिँ सर्पको विष त्योभन्दा माथि नजाओस् भनेर। तर मान्छेहरूले कति बाँध्ने भन्ने कुराको मेसो नपाउँदाखेरि चाहिँ धेरै टाइट बाँध्दाखेरि सर्पले टोकेको त बरु विष नलाग्न सक्छ तर उसको रक्त सञ्चार रोकिएर मान्छेको हात खुट्टा नै काट्नु परेको अवस्था र त्यसले ज्यानै लिएको अवस्थाले गर्दाखेरि त्यसलाई चाहिँ अहिले नगर्ने भनेर चाहिँ प्रोटोकलमा राखेको छ। त्यो नगर्दा नै ठिक हुन्छ, किनभने गर्दाखेरि चाहिँ नजानेर गरेको नि त त्यसले त बढी क्षति पुर्याउने भयो।
3: त्यसै गरी यो औठी घडी पेटी
12: औठी र घडीको कुरामा चाहिँ अथवा कुनै बालासाला लागेको छ भनेदेखि जो हातमा अथवा खुट्टामा त्यस्तो अवस्थामा हामीले निकाल्दा राम्रो हुन्छ, पहिला नै निकाल्ने ताकि त्यो सर्पले ठोकेको ठाउँ सुनिँदै आएर पछि त्यसले घडी औठी र त्यो बालाले नै रक्त सञ्चार रोक्नलाई चाहिँ सहयोग पुर्याउन सक्छ। त्यसो भएर सुरुमै निकाल्दा राम्रो।
3: जस्तो यहाँ भेरीको अथवा मध्य पश्चिमको बाँके बर्दिया कैलाली त्यसै गरी दाङदेवखुरी कपिल वस्तु क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्र सर्पदंशको प्रकोप भएको क्षेत्र हो, चलन चल्ती के अझै पनि कुनै किसिमको पुरानो चलन जस्तो उदाहरणको लागि धामी झाँक्री झारफुक यस्तो गर्ने चलन छ अझै पनि?
4: छ, त्यो चाहिँ विशेष गरी आदिवासी थारूहरू अनि त्यहाँका मधेसी जनताहरू अझै बढी छ। एकचोटि उदाहरण के भएको छ भने राति 1 सर्पले टोकेछ करे सर्पले बिरामीलाई, त्यसपछि बिरामीका आफन्तहरूले सर्पलाई चाहिँ जिउँदै समातेर लिएर आइसकेपछि अस्पतालमा आउँदाखेरि चाहिँ बिरामी चाहिँ बितिसकेको छ तर चाहिँ सर्प चाहिँ जिउँदै छ। त्यस्तो अवस्थामा चाहिँ उनीहरूले के गरेछन् भनेदेखि चाहिँ सर्पको पूजा गर्न लागेछन्, देवताको पूजा गर्न लागेछन्, फुक्न लागेछन्, त्यसले गर्दाखेरि चाहिँ समय उनीहरूले व्यतीत गरे र बिरामी मर्यो।
3: सर्पले डसिसकेपछि एम्बुलेन्स अथवा के तरिकाले सकेसम्म उपचार केन्द्र पुर्याउनलाई यहाँले सल्लाह दिनुहुन्छ?
4: सर्पले डसिसकेपछि सबभन्दा पहिला आफ्नो वरिपरि नजिक जुन साधन अभाइलेबल छ जसले चाहिँ छिटो पुर्याउन सक्छ, सामान्यतया एम्बुलेन्स नभए पनि अहिले त गाउँ गाउँमा अटो रिक्सा पुगेको छ, अटो रिक्सामा जान सकिन्छ, मोटरसाइकलमा दुईजनाको बिचमा चाहिँ स्नेक बाइट भिक्टिमलाई राखेर सबैभन्दा पीडित भएको व्यक्तिलाई राखेर लान सकिन्छ, कतिपय अवस्थामा साइकलमा राखेर पनि लान सकिन्छ। त्यसो भएको भएर दूरी घटाउने स्पिड भएको जुनसुकै साधनबाट चाहिँ हामीले चाहिँ अस्पताल पुर्याउन सक्यौँ।
3: अर्को जिज्ञासा, जुन सर्पले डस छ त्यो सर्पको तस्विर खिच्नु अथवा फोटो खिच्नु भन्छन्, यो कतिको उचित सल्लाह हो?
13: एकदम राम्रो सल्लाह हो सर, यसले धेरै आइडिया दिन्छ, बिरामीले अनावश्यक दुःख पाउनु पनि पर्दैन कुरेर, र डक्टरले पनि कन्फिडेन्टली यो चाहिँ विषालु सर्प हो, विषालु सर्प चिनेर बिरामीलाई बेलैमा घर पठाउन सक्छ।
3: मरिसकेको सर्पलाई पनि चलाउनु हुन्न छुनु हुन्न भनिन्छ, योसँग कतिको सत्यता छ?
13: त्यो ठिक हो, मरिसकेको सर्प भनेर मान्छेले भ्रममा पराए हुनसक्छ, सर्पले रेस्ट गरेर हुनसक्छ, त्यस्तो बेलामा उसलाई चलायो भने र पूर्ण नमरिसकेको सर्पलाई चाहिँ उसले फेरि ठोक्न सक्छ, त्यही भएर मरेको सर्पलाई केही समयसम्म चाहिँ चलायो भने पनि सतर्कता साथ चलाउनु पर्छ र सकेसम्म नचलाउनु भनेर सल्लाह दिन्छु।
3: हाम्रो यो नगर गाउँहरूमा बस्तीहरूमा सर्प ल्याएर विभिन्न किसिमको खेल देखाउने, विभिन्न किसिमको रमिता गर्ने चलन छ, यो सर्पलाई यस्तो किसिमको रमिता अथवा यस्तो किसिमको खेलहरू गर्नु कतिको उचित हो?
13: त्यो चाहिँ मेरो विचारमा त्यति ठिक होइन, किनभने मान्छेहरूले उसले विषालु सर्प भयो भने उसको चाहिँ दाँत निकालेर ल्याएको हुन्छ अथवा विक्रय सर्प ल्याएको हुन्छ, त्यसले गर्दाखेरि बच्चाहरूमा के पर्न सक्छ एउटा भ्रम, भने उसको सर्पलाई त खेलाउन सकिँदो रहेछ, सर्प भने त सहयोगी प्राणी रहेछन् भनेर त्यो खालको चाहिँ उनीहरूलाई दुस्साहस पलाउन सक्छ, उनीहरूले सर्प समात्ने खेलाउने गर्न सक्छन्, त्यस्तो भएर त्यस्तो प्रवृत्तिलाई चाहिँ रोक्नुपर्छ र त्यो बच्चाहरूको अगाडि चाहिँ देखाउनु हुन लाग्छ।
3: हिजो आज सर्प सम्बन्धी विभिन्न किसिमका सर्पलाई रेस्क्यु गर्नेहरू पनि थुप्रो हुन थाल्नु भएको छ, सर्पको रेस्क्युअरहरूलाई के सल्लाह छ?
13: सर्पको रेस्क्युअरहरूलाई मेरो एकदमै उहाँहरूलाई शुभकामना छ, उहाँहरूले सुरक्षित साथ सर्पको रेस्क्यु गर्नुहोस्, सर्पको रेस्क्यु गर्दा गर्दा उहाँहरूको रेस्क्यु गर्न नपरोस् मेरो चाहिँ उहाँहरूलाई शुभेच्छा छ, किनभने सर्पको रेस्क्यु एउटा खतरनाक काम हो, आफ्नो जोखिम मोलेर उहाँहरूले काम गर्नुहुन्छ, सर्पहरूलाई जोगाउन सर्पलाई चाहिँ अनावश्यक मरणबाट जोगाउन उहाँहरूको भूमिका रहन्छ, तथापि यस्तो गर्दै गर्दा धेरै रेस्क्युअरहरूको हामीले देहान्त भएको थाहा पाएका छौँ, रेस्क्यु गर्दा गर्दै त्यसो भएको भएर पूर्ण पुख्त नभइकन राम्रोसँग ब्याकअपको लागि साथीभाइसँग कन्ट्याक्ट नगरिकन चाहिँ रेस्क्युअरमा नजानु होला भन्ने मेरो सुझाव दिन चाहन्छु।
2: सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विशेष गरी सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र खानेकुरा खुवाउन नहुने विषयका बारेमा हामी सबैलाई प्रष्ट हुने गरी बताइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्य प्रति हामी आभारी छौ।
14: खै भाउजू कता हुनुहुन्छ?
5: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
14: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
15: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
14: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
5: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
14: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
16: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
17: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
3: आज हामी सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्यसँगको कुराकानी सुन्यौं।
2: यति बेला भने रञ्जनी र राजीवको कथाको तेस्रो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पहरू पनि हाम्रो पर्यावरणका अभिन्न अङ्ग भएकोले यिनीहरूलाई मार्नु हुँदैन भन्ने कुरा सिकाए। सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन सुझाएका थिए।
3: राजीवको छिमेकी नथु काकाको घरमा सर्प आउनुको मुख्य कारण घर वरिपरिको झाडी र दाउराको चाङ हो भन्ने सहजै अनुमान नाटिकाबाट भएको छ। नथु काकाको घरबाट निस्कदै गर्दा राजीव र रञ्जनीले हटिया जाने कुरा गर्दै थिए। राजीवको हातमा सर्पले डसेको घाउको दागको पनि कुराकानी हुँदै थियो। त्यत्तिकैमा दिनेशलाई सर्पले टोकेको भनेर रञ्जनीलाई फोन आयो। दिनेशका बारेमा थाहा पाउन र उनको उपचार कसरी हुन्छ भन्ने बुझ्न हामी पनि रञ्जनी र राजीवसँगै जाउँ न।
18: मलाई सर्पले टोक्यो, म त मर्छु कि के अब?
19: नातिउ न दिनेश, शान्त भएर बस न। राजीव र रञ्जनी पनि आइहाले नि।
20: नातिउ न दिनेश, तिमीलाई केही पनि हुँदैन, नातिकन सुतिराख त।
18: मलाई त एकदमै डर लागिरहेको छ रञ्जनी।
5: दिनेश, नातिउ न, केही हुँदैन तिमीलाई, शान्त भएर बस त। अनि सर्पले टोकेको भाग नचलाऊ र नहल्लाऊ है, सुनिन सक्छ, बुझ्यौ नि?
18: हुन्छ हुन्छ।
20: अब हामी तिमीलाई सर्पदंश उपचार केन्द्रमा लैजान्छौँ, अनि त ठिक भइहाल्छ नि, होइन राजीव?
5: हो नि दिनेश, नचल है, म तिम्रो बेल्ट, पेटी, औठी, घडी खोलिदिन्छु है।
20: हुन्छ, एम्बुलेन्स आउन समय लाग्छ जस्तो छ, तिम्रो बाइकमा राखेर लाने कि राजीव?
5: हुन्छ हुन्छ रञ्जनी, बरु खुट्टा नहलाइकन तिमी र वन्दना मिलेर दिनेशलाई मेरो बाइकमा राख, अनि तिमी पछाडिबाट चढेर दिनेशलाई समय अनि उपचार केन्द्रमा पुर्याइहालु।
20: ल वन्दना, मलाई सहयोग गर त दिनेशलाई बाइकमा राख्नको लागि।
19: हुन्छ रञ्जनी, म यता दायाँतिरबाट समाएर उठाउँछु, अनि तपाईँले चाहिँ बायाँतिरबाट समाएर उठाउनु।
20: हुन्छ ल, बिस्तारै है, सर्पले टोकेको खुट्टा नहल्लाऊ है दिनेश। अनि राजीव, तिमी बाइक स्टार्ट गर त।
5: हुन्छ हुन्छ।
20: हो ल, बिस्तारै राख त बाइकमा। अँ ल, उचाला त दिनेशलाई वन्दना।
19: हुन्छ रञ्जनी, ल ल भयो, अब तपाईँ पनि चढ्नुहोस् रञ्जनी बाइकमा।
20: हुन्छ, तिमी दिनेशलाई समातिराख है, म नचढेसम्म।
19: हुन्छ हुन्छ,
20: ल भयो राजीव, जाउँ।
5: हुन्छ हुन्छ, ल वन्दना, हामी पुगेर आउँछौँ है त।
21: तपाईँहरूले उहाँलाई समयमा नै सर्पदंश उपचार केन्द्रमा ल्याएर अति नै राम्रो गर्नुभयो। यस्तो बेलामा सबभन्दा छिटो यातायातको माध्यम जे हुन्छ त्यसैबाट उपचार केन्द्रमा ल्याइहाल्नुपर्छ। थोरै ढिलो गर्दा पनि ठुलो पुल हुन्छ र पछुताउनु पर्ने हुन्छ। अनि दिनेश भाइ, अर्को मेरो मुख्य प्रश्न, सर्प कस्तो थियो?
18: त्यो त
20: सर्प त करेक्ट थियो स्वास्थ्य कर्मी दी, दिनेशको जुत्तामा लुकेर बसिरहेको रहेछ, अनि जुत्ता लगाउनु खोज्दा दसी त हाल्यो।
21: ए, पक्का नै छ नि, होइन करेक्ट नै हो भनेर?
20: पक्का छु दिदी, मैले मोबाइलबाट फोटो पनि खिचेको छु।
21: ए ल, ठिक छ, म अब दिनेशलाई विष विरोधी औषधिको सुई लगाइदिन्छु, अनि त ठिक भइहाल्छ। ल, अब नातिक नै आराम गर त, म सुई लगाइदिइहाल्छु।
5: ल दिनेश, अब आतिनु पर्दैन है।
18: धन्यवाद है राजीव दाई, रञ्जनी दिदी, तपाईँहरूको यो गुण म कहिले बिर्सिने छैन।
20: ल ल, अहिले यस्तो कुरा गर्ने समय होइन, आराम गर बरु।
18: हुन्छ,
21: ल सुई पनि लगाइदिएँ, अब नातिक नै आराम गर। अनि तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद है, किनकि समयमै तपाईँहरूले उहाँलाई सर्पदंश उपचार केन्द्रमा ल्याएर एकदमै राम्रो गर्नुभयो। किनकि सर्पको दसाईबाट प्रभावित व्यक्तिलाई समयमा नै उपचार गर्न सकेमा बचाउन सकिन्छ र यसबाट हुने मृत्यु कम पनि गर्न सकिन्छ।
5: त्यही भएर नै हतार हतार गरेर सर्पदंश उपचार केन्द्रमा लिएर आइहालेको स्वास्थ्य कर्मी दिदी।
21: अनि सही र भरपर्दो जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनेर पत्ता लगाउनको लागि वेब पेज snakebitenepal.org र www.facebook.com/snakebitenepalमा पनि लगइन गरी आवश्यक जानकारी लिन सकिन्छ है।
20: ओहो, कति महत्त्वपूर्ण जानकारी दिनुभएको दिदी। अब केही जानकारी लिनु पर्यो भने यही snakebitenepal.org र www.facebook.com/snakebitenepal पेजमा गएर लिन्छौँ, होइन त राजीव?
5: हो नि। ल रञ्जनी, रात पनि पर्व लाग्यो, म तिमीलाई घरसम्म पुऱ्याइदिन्छु अनि दिनेशलाई फेरि लिन आउँछु म।
20: ल त सिस्टर, म अहिले लाग्छु है त। नमस्ते।
0: अनि स्वास्थ्यकर्मी दिदी, म तपाईँलाई सर्वरको फोटो पनि पठाइदिइहाल्छु है त वाट्सएपबाट।
21: हुन्छ, मलाई रेकर्ड राख्न नि मद्दत पुग्छ।
20: बाइकमा बसे म राजीव।
5: हुन्छ, बस न रञ्जनी। धन्न समयमा दिनेशलाई सर्पको दंश उपचार केन्द्रमा ल्याउन सक्यो, नत्र त दिनेशको ज्यानै जान सक्यो।
20: त्यही त भनेको राजीव, जे होस् बाइकको बिचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौँ हामीले।
5: हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ क्या मैले। मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्या अरे भनेर, अनि मोटरसाइकलमै लैजाउँ भनेको नि।
20: हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ।
5: हो नि, अनि यहाँ आएर कति महत्त्वपूर्ण जानकारी पनि पायौँ। सर्पदंश उपचार केन्द्रको बारेमा अझै जानकारी लिनुको लागि भरपर्दो वेब पेज पनि थाहा पायौँ, snakebitenepal.org भनेर।
20: त्यही त है। बरु सुन न, भोलि मसँग हाट जान्छौ?
5: किन, के छ र त्यस्तो हाटमा?
20: अब गएपछि पो थाहा हुन्छ त।
5: अब भन न त, के कुरा छ त्यस्तो हाटमा भनेर?
20: सरप्राइज।
5: तिमी
2: रञ्जनी र राजीवका सहकर्मी दिने

0: साइकल वा अरु तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर सर्पदंश उपचार केन्द्रमा लैजानु पर्ने कुरा पनि आजको नाटकबाट हामीले सिकेका छौँ। अर्को प्रस्तुतिमा पनि गञ्जनी र राजीव बीचको संवाद हामी सुन्ने नै छौँ।
1: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
2: सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस तेस्रो भागबाट म अचला
0: र म उपेन्द्र बिदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी पनि लिएर आउने नै छौ।
2: आजलाई बिदा दिनुहोस्। नमस्ते।
3: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 38 94।
8: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
9: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
12: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
13: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
14: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
15: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
9: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्टर

0: सरकारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौना कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
3: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
4: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
3: भयो दाई।
5: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015104, मोबाइल 98612-20437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
9: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
10: मेलाका मुख्य आकर्षणहरू
9: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
10: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
9: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
10: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
9: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
10: संरक्षक चितवन उद्योग संघ।
9: स्थल बुकिङका लागि सम्पर्क
10: 97-76-19-607 र 98-55-33-553।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
11: अहिले बिहानको 9 बज्यो।

0: Güzel FM 88.6
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई

0: विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर, मोबाइल नम्बर 9857082693, 9857082693।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।

0: विजय FM 101.9
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: गाथीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486633। धन्यवाद।
2: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।
7: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
8: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
10: अहिले बिहानको 10 बज्यो।

0: FM 101.6 नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
9: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: एक्लो

0: हातमा पुग्न सकिन्छ मौला कालिका मन्दिर,
1: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली,
0: केवल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली,
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केवल कार, गैंडाकोट एक, नवलपुर।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
7: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
7: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
7: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
7: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
11: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
12: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
13: मेलाका मुख्य आकर्षणहरू:
12: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
13: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
12: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
13: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
12: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
13: संरक्षक चितवन उद्योग संघ।
12: स्टल बुकिङ का लागि सम्पर्क
13: 97-76-19-607 र 98-550-33-553।

0: BJ 淡见。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550509।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नौलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
5: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
7: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोपको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापुर।
1: सर एउटा प्रश्न सोधौँ है।
2: सोध न
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 8994।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
9: जय माता मौला काली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98 612 20 437।
12: अहिले मध्याह्नको 12 बज्यो।

0: दशमलव छ।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाइ।
12: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नौलपुर। मोबाइल नम्बर 98

0: जारी सन्देश
1: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
2: आहा कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
1: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
3: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी बाल बालिका संस्कारी हुनु पर्दछ संस्कार सिकाउने काम परिवारको हो बाल बालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश

0: विजय FM 101.9
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला जान्दो सुनाएको पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550509 34।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: घरै उज्यालो
10: दाइ। ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
11: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
10: होइन, कसरी यस्तो भयो भाउजू?
11: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
10: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
11: भन्न नै लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
12: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौ।
13: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
14: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡健。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: विजय फ्यान 101.6
3: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
4: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
3: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
5: स्वाद मात्र होइन प्रेम पस्किने।
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श। नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने। गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष। दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन। फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 056-513-412 मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
11: मेलाका मुख्य आकर्षणहरू
10: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
11: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
10: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
11: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्ने छन्।
10: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
11: संरक्षक चितवन उद्योग संघ।
10: स्थल बुकिंग का लागि सम्पर्क
11: 97-76-19-607 र 98-550-33-553।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612 20 437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दछैन पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: BJ 蛋卷 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-558-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98029-33-8-94। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
3: बगैचा एडभेन्चर रिसोर्ट,
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696। दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार RCT गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98612-20437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तपाईँ जान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 0785012026, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98-071-68-139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन 056-598-830 र 598-834।
8: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
9: मेलाका मुख्य आकर्षणहरू
8: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हातबाट सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
8: मेरो तँलाई जान्दछन् पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
9: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
11: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
13: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
14: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
15: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
16: अहिले दिउँसोको 3 बज्यो

0: जय एफएम 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20-437
9: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
3: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
6: मेलाका मुख्य आकर्षणहरू
5: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
6: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
5: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
6: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
5: आयोजक चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्च,
6: संरक्षक चितवन उद्योग सङ्घ।
5: स्टल बुकिङका लागि सम्पर्क
6: 97-76-19-607 र 98-550-33-553।

0: FM 101.9
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तँलाई जान्छ सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
8: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
7: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
8: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
9: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
10: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
12: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
16: विजय तान्छे।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
17: अहिले दिउँसोको 4 बज्यो।

0: जे पनि भइहाल्यो तिमीसँग फेरि बिहे गर्न चाहन्छु।
1: मेरो विवाह भइसक्यो, तिमीलाई थाहा छ आफूले मन पराएको मान्छेसँग केवल तिमीले प्रेम गर्न सक्छौ, विवाह होइन।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो कौशको थियो, कौशकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तँलाई जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

जे भइराखेको छ पछिल्लो समय दिगो विकास अनि परिवर्तनको लागि भइराखेको छ। नियम कानून सबैको लागि बराबर हुन्छन्। परिवर्तन अनि विकासका लागि यी सबै घटनाक्रमहरू आवश्यक छन्। अन्य अपडेटका लागि हामीसँगै रहनुहोला। धन्यवाद।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका।

0: दीपक छद्वारा जारी सन्देश।
1: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
2: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
1: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
3: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
2: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
0: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुशैली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
8: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
8: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-94-373 र 0054-97-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
9: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
10: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
11: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
12: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
13: सर्जरी सम्बन्धी सेवा,
12: हाड जोडी सम्बन्धी सेवा,
13: स्त्री तथा प्रसूति रोग सेवा,
12: बाल रोग सेवा,
13: न्युरो सर्जरी सेवा,
12: न्युरो साइकेट्रिक सेवा,
13: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
11: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन। फोन 0056-525514 र 525517।
14: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
8: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
15: अहिले साँझको 5 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809933894

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला जान्दछैन पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

169 वटा शव फेला परेका छन्। प्रहरीका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै 158 वटा शव फेला परेका छन्। यस्तै नवलपरासी पश्चिममा 75, गोर्खामा 54, धादिङमा 49, नुवाकोटमा 41, तनहुँमा 31, चितवनमा 248 र रसुवामा 13 शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि 4854 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपदका क्रममा 27 जना प्रहरी कर्मचारीहरू समेत हालसम्म सम्पर्कविहीन रहेका छन्। यसै गरी बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको संख्या 2301 पुगेको छ, जसमा रसुवामा 676, नुवाकोटमा 1622 र धादिङमा 3 जनाको उद्धार गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या 140 रहेको नेपाल प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म 43 विदेशी सहित 208 नागरिक त्रिशुली 3 जल विद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएको छ। सुरुङमा रहेका 38 चिनिया र 5 भारतीय सहित 208 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि रहेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। साथै प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ लगायत नेपाली सेनाको करिब 7,000 भन्दा बढी फौज खटिए समन्वयनात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा सब व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ। यता रसुवा तथा तिब्बत क्षेत्रमा आएको विनाशकारी भोटेकोसी त्रिशुली बाढीमा बगेर चितवनमा आएका 233 शवमध्ये हालसम्म 4 शवको मात्रै शनाखत भएको चितवनका प्रहरी जिल्ला अधिकारी गणेश अर्याले जानकारी दिनुभएको छ। उहाँका अनुसार ठूलो संख्यामा शव फेला परेपछि भरतपुर अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थामा शव व्यवस्थापन गर्न कठिनाई भएको छ। शवगृह तथा उपलब्ध शीत भण्डारण र क्षमताभन्दा धेरै शव भएपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रशासनले जनाएको छ। लामो समयसम्म उचित संरक्षण हुन नसक्दा शव बिग्रन थालेका छन्। उच्च तापक्रम र फ्रिजरको अभावका कारण स्वास्थ्य जोखिम समेत बढ्न सक्ने भन्दै जिल्ला सुरक्षा समितिले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको अन्त्येष्टि गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार देवघाटमा सामूहिक अन्त्येष्टि सुरु गरिएको जिल्ला प्रशासनले जनाएको छ। पहिचान खुल्न सक्ने सम्भावना रहेका शव तथा अवशेषको आवश्यक प्रक्रिया र नमुना संकलनलाई प्राथमिकता दिएको बताइएको छ। भोटेकोसी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा 100 बढी एम्बुलेन्स निशुल्क परिचालन भएका छन्। रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन्। संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटेका छन्। अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निशुल्क रूपमा पुर्याइरहेका उहाँले जानकारी दिनुभएको छ। टाढा पुर्याउनु पर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तह लगायत सङ्घ संस्थाले इन्धन सहयोग गरिरहेका लामिछानेले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय प्रसारले हालको विपदको अवस्थामा आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको छ। कार्यालयले शनिबार सूचना जारी गरी विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा प्रधानमन्त्री राहत कोषको नाम प्रयोग गरी व्यक्तिगत बैङ्क खाता वा यी वालेटमा रकम माग्ने तथा फर्सी राहत माग्ने कार्य भइरहेकाले यसबाट बच्न आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको छ। कसैले विपद राहतको नाममा स्क्यान वा गरेको वा गर्न खोजेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तुरन्त सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी वर्धकार सुस्त पूर्वका दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 23 लाख सहयोग प्रदान गर्ने भएका छन्। भोटेकोसी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै जिल्लाका मध्यबिन्दु नगरपालिका

0: देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्। भोटेकोसी तथा तिर्सुली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ। निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ 10 गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म 40,840 लिटर हवा इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ। उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको सहज उडानका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोट स्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युलिङको प्रबन्ध मिलाएको निगमले जनाएको छ। जस अन्तर्गत भदौ 10 गते 12,000 लिटर, 11 गते 10,840 र 12 गते 9,000 लिटर र 13 गते 9,000 लिटर गरी कुल 40,840 लिटर हवाई इन्धन पठाइएको हो। यसै गरी प्रभावित क्षेत्रमा सवारी तथा उद्धार यन्त्रहरूको आवागमन सहज बनाउन निगमले थानकोट स्थित बागमती प्रादेशिक कार्यालय मार्फत 72,000 लिटर पेट्रोल र 62,000 लिटर डिजेल वितरण गरिएको जनाएको छ। सार्वजनिक बिदाका दिनमा समेत माग अनुसार इन्धनको नियमित बिक्री वितरणको व्यवस्था मिलाएको निगमको भनाइ छ। खोज तथा उद्धारपछि विभिन्न सेल्टरहरूमा आश्रय लिइरहेका बाढी प्रभावितहरूका लागि खाना पकाउने ग्यासको व्यवस्था समेत गरिएको छ। नेपाल ग्यास उद्योग बालाजुको सहयोगमा नुवाकोटमा 232 थान र एलपी ग्यास उद्योग संघ मार्फत नुवाकोट तथा रसुवाका लागि 150 थान भरिएका सिलिन्डर राहत स्वरूप पठाइएको जनाएको छ। नेपाल चीन सिमाना स्थित भोटेकोशी र लिन्दी खोलामा आएको बाढीबाट प्रभावितहरूको खोज उद्धार राहत तथा पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले 5 जिल्लाका 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गरेर ती स्थानीय तहलाई 3 महिनाको लागि विपद संकटग्रस्त घोषणा गरेको हो। संकटग्रस्त क्षेत्र घोषणा भएका रसुवाका उत्तर गया, गोसाईकुण्डा कालिका र आमा छोदिङ मो गाउँपालिका, नुवाको का विदुर नगरपालिका, बेलकोट गढी नगरपालिका र तारेश्वर गाउँपालिका रहेका छन्। यस्तै धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोलाङ गाउँपालिका, गोर्खाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आबु खैरेनी गाउँपालिका रहेका छन्। नारायणी नदीमा भेटिएका सपलाई जमिन मुनि व्यवस्थापन गर्न लागेको ठाउँको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि भएको दुर्व्यवहार र अवरोधप्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महासंघका सहसचिव रविना पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार जलदेवी सामुदायिक वनभित्र शनाखत नभएका सब व्यवस्थापनका लागि बनाउँदै गरेको संरचनाका बारेमा रिपोर्टिङ गर्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष राधेश्याम खतिवडा र पत्रकार सन्त कुमार चौधरी लगायतका संचारकर्मीलाई नेपाली सेनाका सुरक्षाकर्मीबाट समाचार संकलनका अवरोध पुर्याइएको हो। विज्ञप्तिमा पत्रकार खतिवडाले फोटो र भिडियो नखिचेको अवस्थामा समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मोबाइलका फोटो र भिडियोहरू मेटाएको उल्लेख गरिएको छ। भोटेकोसीको बाढीले मुलुक स्तब्ध भएको मौका छोपेर सरकारले पत्र पत्रिकाले पाउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले आज प्रेस विज्ञप्ति जारी गर्दै सुटुक्क कार्यविधि संशोधन गरी रकम कटौती गर्ने सरकारी निर्णयको घोर भर्सना गरेका हुन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाद्वारा भदौ 5 गते स्वीकृत छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 मार्फत मोफल्सबाट प्रकाशित हुने पत्र पत्रिकाले पाउँदै आएको रकममा आधा कटौती गरिएको छ। आर्थिक वर्ष 2083-84 बजेटबाटै लोक कल्याणकारी विज्ञापनको कुल बजेट वृद्धि भई लागू भइसकेको अवस्थामा त्यससँग बाजिने गरी कार्यविधि ल्याइनेले संचार माध्यम प्रतिको अनुदार व्यवहार प्रष्ट पारेको महासंघको भनाइ छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ न।
1: ल गएर तुरन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट ५ गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612 24 37।
4: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
7: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98554503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। रसुवाको भुटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेप तोडेर नगद चोरी गरेको आरोपमा धादिङ प्रहरीले 29 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 92,68,505 रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ। भदौ 10 गतेको बाढीले बगाएर ल्याएको सेप धादिङको गल्छी गाउँपालिका 4 स्थित त्रिशुली नदी किनारमा फेला परेको थियो। स्थानीयले सेप तोडेर त्यसभित्र रहेको नगद निकालिएको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। पर्नेमा अधिकांश गल्छी गाउँपालिका 4 र 6 का स्थानीय रहेको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत तथा घटनामा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका जोड्ने नागढुङ्गादेखि मोगलिङ सडक खण्डमा बाढीका कारण क्षति पुगेपछि हाल एकतर्फी रूपमा सवारी सुचारू गरिएको छ। कोशी प्रदेश अन्तर्गत इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। झापादेखि ताप्लेजुङ जोड्ने यो सडक बन्द भए पनि अर्को वैकल्पिक बाटो उपलब्ध रहेको जनाइएको छ। बागमती प्रदेशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोको जोखिमका कारण रातको समयमा यात्रा रोक्ने र तथा सडक पूर्ण अवरुद्ध हुने अवस्था रहेको छ। काभ्रे स्थित बिपी राजमार्गको खुर्कोट नेपाल थोक कन्टुन्जेन बेसी खण्डमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन सुचारू हुनेछन्। कान्तिलोक पथ अन्तर्गत मकवानपुरको हेटौडा ठिङ्गन बागमती ललितपुर खण्डमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यसै गरी रसुवाका मुख्य राजमार्गहरू तथा त्रिशुली मैलुङ स्याम्फ्रुवेसी सडक खण्डको उत्तर गया गाउँपालिका 5 खाल्टीमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। नुवाकोटमा पनि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन् भने टोखा छहरे सडक खण्डको शिवपुरी गाउँपालिका 8 गट्टे खोलामा राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। धादिङ स्थित पृथ्वी राजमार्गका जुवाडे खोला, बिहानी पम्प, गलौदी, जहरे खेत, बाङ्गे मोड र बैरेनी लगायतका स्थानमा एकतर्फी रूपमा बाटो खोलाइएको छ। सिन्धुपाल्चोकको मोटेकोशी गाउँपालिका 2 कोधारी स्थित अरनीको राजमार्ग भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। श्री वैष्णव परिषद नेपाल र श्री वैष्णव महिला परिषद नवलपरासी व्रतघाट संस्था पूर्वको वार्षिक साधारण सभा तथा अधिवेशन आज श्री वैष्णव परिषदको कार्यालय गैंडाकोटमा सम्पन्न भएको छ। सो अधिवेशनले श्री वैष्णव परिषद नेपाल र श्री वैष्णव महिला परिषद नेपालको नयाँ कार्य समिति र केन्द्रीय प्रतिनिधि चयन गरेको छ। श्री वैष्णव परिषद नेपालको जिल्ला कार्य समितिको अध्यक्षमा चक्रपाणी उपाध्याय, उपाध्यक्षमा ज्योति हरिप्रसाद सापकोटा, सचिवमा ठाकुर प्रसाद शर्मा, कोषाध्यक्षमा शशिधर न्यौपाने, सहसचिवमा गीता गेवाली, सदस्यहरूमा नारायण सापकोटा, यशोदा सापकोटा, यतिराज तिवारी, रामचन्द्र सापकोटा र केन्द्रीय प्रतिनिधिमा जगन्नाथ उपाध्याय, बद्रीप्रसाद शर्मा, दुर्गा प्रसाद ढकाल, उमाकान्त खरेल, दयाराम सापकोटा, ठाकुर प्रसाद सापकोटा, शिवलहर सापकोटा सर्वसम्मत चयन हुनु भएको छ। त्यसै गरी श्री वैष्णव महिला परिषद जिल्ला कार्य समितिको ज्ञान कुमारी सापकोटा, उपाध्यक्षमा सीतादेवी पौडेल, सचिवमा जमुना कण्डेल, कोषाध्यक्षमा चित्रकला रामकली सापकोटा, सहसचिवमा माधवी पौडेल, सदस्यहरूमा जमुना देवी नेउपाने, सनिसा कण्डेल सापकोटा, लक्ष्मी कण्डेल, शान्ता बुढा थोकी, रमा भण्डारी, राधिका सापकोटा, विमला कण्डेल, ज्योति सापकोटा खरेल र केन्द्रीय प्रतिनिधिमा सरिता धिताल, जमुना खरेल र लक्ष्मी सापकोटा सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशन कार्यक्रम केन्द्रीय प्रतिनिधि एवं श्री वैष्णव परिषद बागमती प्रदेश संयोजक पदना भाचार्य स्वामीजीको संयोजनमा सम्पन्न भएको थियो। अधिवेशन कार्यक्रम सम्पन्न गर्न परिषद गण्डकी प्रदेश संयोजक अनन्त प्रफ्रन कण्डेलको संयोजकत्वमा श्री वैष्णव महिला परिषद केन्द्रीय महासचिव सुबा चापागाई र देवनायक शर्मा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्री वैष्णव परिषद नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण फ्रन गौतमले संस्थागत संरचनाको विकास चुस्त दुरुस्त राख्नुपर्ने कुरामा जोड दिनुभएको छ। साथै उहाँले संस्थाको पहिलो गहना पारदर्शिता रहेको बताउनु भएको छ। त्यसै गरी महिला परिषद सचिव गीता गेवालीले आर्थिक प्रतिवेदन र सहसचिव सरिता धितालले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। श्री वैष्णव परिषदको प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम सचिव बद्रीप्रसाद शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शशिधर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष अनन्त पफन कण्डेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला अध्यक्ष चक्रपाणी उपाध्यायको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण सचिव बद्रीप्रसाद सापकोटाले गर्नुभएको थियो। विजय खबरमा अब मौसम खबरको पालो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै, लुम्बिनी प्रदेशको हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा गर्जन वा चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। विजय खबरमा अब खेल खबरको पालो। कुशल भुर्तेको उत्कृष्ट ब्याटिङमा नेपाल एले टप एन्ड टी20 सिरिजमा भिक्टोरिया क्रिकेट संघ सामु 143 रनको लक्ष्य प्रस्तुत गरेको छ। डार्मिन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रनको योगफल तयार पारेको थियो। नेपालका कुशलले अभिजित 90 रनको योगदान गरेका छन्। उनले 55 बलमा 6 चौका र 5 छक्का प्रहार गरेका छन्। यसै गरी दीपक डुम्रेले 16 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। भिक्टोरियाका ह्यारी होएक्ट्रा र क्यालम स्टोरले 2-2 तथा अस्टिन इन्लिजाक र साम इलियटले 1-1 विकेट लिए नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने लक्ष्यमा पुगेको छ। यसअघि नर्दन टेरिटोरी स्ट्राइक बङ्गलादेश हाइफ फ्रमेस टोली र किङ्समेन एकाडेमीसँग पराजित नेपालले होभर्ट हुरिक्याक्स एकाडेमी र अस्ट्रेलिया क्यापिटर टेरिटोरीलाई हराएको थियो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। डीएनए परीक्षण र हेभी लोड रनका लागि मित्र राष्ट्रहरूसँग सहयोग मागिएको परराष्ट्र मन्त्री खनालको भनाई र स्वाबाडीको अध्यावधिक विवरण। 669 सफेला 2301 जनाको उद्धार। सप राख्ने ठाउँ अभाव भएपछि देवघाटमा सामूहिक अन्त्येष्टि सुरु। बाढीले बगाएर ल्याएको सिप तोडेर नगद चोरी गरेको आरोपमा 29 जना पक्राउ। र बाढी पीडित र आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध। नवलपुरका दुई पालिकाले उद्धार कोषमा 23 लाख प्रदान गर्ने। फुटेको सिप बाढी उद्धारका लागि आयल निगमद्वारा 40,000 लिटर भन्दा बढी हवाई इन्धन र ग्यास सहयोग। हवस् त, सामुदायिक रेडियो विजय एफएम 110.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। प्रमिला लामिसाने बिदा हुन्छु। नमस्कार।
9: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
12: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
13: अहिले साँझको 7 बज्यो।
4: दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
7: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
14: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
15: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
16: मेलाका मुख्य आकर्षणहरू
15: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
16: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
15: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषयक तीज गीत प्रतियोगिता।
16: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
15: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
16: संरक्षक चितवन उद्योग संघ।
15: स्टल बुकिंग का लागि सम्पर्क
16: 97674 1906 र 98550 33553।

0: FM 101.9
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 9809233894।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
10: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
11: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
13: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
14: सर, एउटा प्रश्न सोधौँ है।
15: सोधन
14: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
15: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
14: हस्, धन्यवाद सर।
16: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी।

0: FM 101.6 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
7: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
6: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
7: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
8: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-04 मोबाइल 98-612-20-437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
9: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
9: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
11: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो, उद्धार कार्य पुनः सुरु।
1: अब हिँड्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम।
0: तादिङ बेसी जाने वैकल्पिक सडक पनि सञ्चालनमा। पैसा राख्ने सेफ ओड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढीबाट मृत्यु भएका 669 जनाको शव फेला, खोजी कार्य जारी।
2: र मसँग भएको पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
0: युद्वारा रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
3: आजको लागि रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पर्ने पानी पर्ने सम्भावना देखिन्छ।
0: र अस्ट्रेलियामा चलिरहेको टप T20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विनाशकारी बाढीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अप्नाउनु पर्ने सङ्केत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चिनिया अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः सुरु गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटे कोशी र त्रिशुली नदीमा बाढीको जोखिम बढेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सिआइएनलाई जानकारी दिनुभयो।
1: दुर्बा खोल्दाखेरि केही पहाड दौडे पनि त्यसले लेदो पनि बगाएर आयो, अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ, यदि त्यो जोखिममा छ भने। अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम। तर अब शून्य भएको चाहिँ होइन, त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
5: भोटेकोशी बाढीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सिआइएनलाई जानकारी दिनुभयो।
2: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घन्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन, र मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्क विहीन मान्छेहरू अहिले पनि 2426 चाहिँ सम्पर्क दिनुहुन्छ बाहिरनु भएको छ, र तपाईँको चाहिँ 219 चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तिनवटै सुरक्षा निकायबाट। र यसै बिचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
5: भुटेकोसीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोर्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भुटेकोसी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिङ सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भुटेकोसीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। लिदोसहित सडकमा थुप्रिएका फोहोर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सडक भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, कुइरेनीटार हुँदै मास्टर जोडिने सडक सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सडक सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसअघि 10 भदौको बाढीले धादिङ सदरमुकामलाई काठमाडौँसँग जोड्ने त्रिशुली नदीमाथि

0: छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सिआइएनलाई जानकारी दिनुभयो।
1: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मध्य प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुवाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौँ भने क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठुलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
0: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250 एलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन दुई स्थित गुम्बामा हाल 300 बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
2: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यु गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो फ्री गाडीबाट उहाँहरूलाई रेस्क्यु गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठुलो ठाउँ छ, रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
0: युरोपियन युनियन ईयूले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइ लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1,576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढी जलविद्युत आयोजनामा 93 बेपत्ता छन्। रसुवा भटेकोसी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 चिलिमीमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 पराजित भएको छ। यससँगै नेपाल एले 2 र 4 सहित तालिकाको 7 स्थानमा रहँदै श्रृङ्खला टुङ्ग्याएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल एले निर्धारित 20 ओभरमा 6 गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्ब्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बङ्गलादेश हाई पर्फर्मेन्स टोली र किङ्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
3: सन्तोषी रावल बाढीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
4: अहिले पनि अब खोला बढ्न बित्तिकै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग उपनिवेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले चाहिँ
3: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढीले सिर्जना गरेको अवस्था र यसबाट

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक, घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढीको जोखिम बढ्ने गरेको छ। बाढीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
5: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। 2 वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
6: हाम्रो 2 चोटि पस्यो। पहिला त्यो साँक्रो थियो, नदी उता थियो। हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ। बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने। माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
5: राप्ती सोनारी 3 का कमैया टोल र खैरहनी लगायतका बस्तीहरू बाढी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थाई तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्ष भइसकेको छ।
7: सरकारले दिएको 57 घर कति हो? त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो। यो जयाजात बनाएर लगिदिन्छ, खाने पिउने सारा सुहा बनाउँछ कि। अहिले पनि अब खोला बढ्न बित्तिकै जोखिमै छ। मर्ने अब बाँच्ने ठेगानै हुँदैन। बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यहीँ बस्न परेको छ जोखिम ठाउँमा। बसौँ पछि अब सिक्तालाई ढाइरह हुन्छौँ। जनप्रतिनिधिसँग प्रदर्शन गरेर सिक्तासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले चाहिँ बन्दै छ, बसौँ पछि। गत वर्ष अगाडि भएको थियो, अहिले पनि त्यता र यता छ। सिन्हावास, गलरावास, यो लगभग तल साइपुरसम्म धक्का भेटाउँछ।
5: बाढीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहनी कि कल्पना थारूले बाढी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनु भयो। तर यो दीर्घकालीन समाधान भने होइन।
8: अगाडिको वर्षमा धेरै नोक्सान भयो। घर डेरी सेरी सबै ढल्यो त। बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो। फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनेर रातिमा त झन् रातिमा पानी आउँछ कि भनेर डराएर बखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
9: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको रहेछ।
8: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
5: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
10: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ चार किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनिएको छ।
5: यता स्थानीय सरकारले भने बाढीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
11: यो वर्षमा हामीले विपद प्रति कार्य योजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्टमै चाहिँ छौँ।
5: विशेष गरी रातिको समयमा बाढीको सन्त्रास बढी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढी नआओस् भन्ने कामना र सचेतना
12: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीवधनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ।
2: विनाशकारी बाढीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
13: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिबारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौँ, तर यो दुःखद घडीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौँ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 बढी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए, र अहिले भइरहेको घटना र यसबाट अप्नाउनु पर्ने सचेतना र अब पुनर्स्थापना तथा पुनर्निर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौँ।
12: अब यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौँ, त्यसको पूर्वाधार विकास गर्न सक्छौँ, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ। र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान सुरु भएदेखि हाम्रो 24 घन्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन त गयो नै, जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छौँ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ। र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठुलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने, एउटा एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
2: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ, होइन? अब यस यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
12: हजुर, अब यही भोटेको सिकै कुरामा, त्रिशुली माथिको भोटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्र राष्ट्र चिनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो। तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भनिनेले त हामी भन्नु पर्थ्यो नि यो भनेर, होइन? भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, होइन? हामी अन्दाजीको भरमा बोलिरहेछौँ। र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि, यस्ता कुरा अनुमानको भरमा नबोलौँ, हामीले चाहिँ सरकारलाई त भन्ने यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ, र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्र राष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन, अरू बेला पनि आउनसक्छ, यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्। यद्यपि यसलाई रोक्न सकिँदैन, तर यस्ता पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामीले गर्न सक्छौँ।
2: अहिलेको यो प्रविधिको समयमा, होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ, होइन, अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
12: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हो, छ अहिले पनि, किन यो भइरहेको छ, तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, सरकारका सम्बन्धित मन्त्रालयका र त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, त्यस पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्। यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो, गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ।
2: साझा खबरमा अब मिलिजुली नेपाली। तादिङ बेसी जाने विकल्प वैकल्पिक सडकहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिने सडकहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सडक सञ्जालमा जोडिएको छ। गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीले धादिङ बेसी जाने त्रिशुली माथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेसनल अस्पताल, मनमैजू शुभम इन्टरनेसनल अस्पताल, ग्रिन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपिएफ अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढीका कारण प्रभावित बनिएको रसुवास्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात 6 सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गरेको छ। रसुवाको भोटीकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि आवश्यक राहत सामग्री सङ्कलन गर्न सरकारले 3 स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ। यसै गरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा सङ्कलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ। बाढी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा सङ्घ संस्थाले सरकारले तोकेको तिनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ। के तपाईँलाई पनि रसुवाको बाढीमा परेका आफ्ना आफन्तको खोज तथा उद्धारको आवश्यकता परेको छ भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मद्दत लिन सक्नुहुनेछ। तपाईँको जानकारीले बाढीमा हराएका मानिसहरूको खोज तथा उद्धार छिटो अनि प्रभावकारी बन्न सक्नेछ। शनिबार दिउँसो 4 रसुवा बाढीबाट प्रभावित भएर मृत्यु हुनेको सङ्ख्या 659 रहेको सरकारले बताएको छ। भोटेकोसीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेका सडकहरू केही मात्रामा सुचारू हुन थालेका छन्। रसुवाबाट उद्धार गरी ल्याइएका अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा उद्धार गरिएका व्यक्तिहरूलाई राख्न थालिएको छ। ईयूले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ र अस्ट्रेलियामा चलिरहेको टप इन T20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग 1 पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 14 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु।

0: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ ग्रेन चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ ग्रेन चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
1: भयो दाइ।
11: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: सर्पदंश अथवा सर्पको टोकाइबाट बस्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला
2: र म उपेन्द्र। कार्यक्रम लहर जीवन सन्देश प्रस्तुतिको आज तेस्रो खण्ड। हामी आज सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गर्नेछौ।
1: सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डसेको व्यक्तिलाई खानेकुरा खुवाउन हुन्छ कि हुन्न भन्ने बारेमा हामीलाई आज भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा सेवारत डाक्टर कृष्ण प्रसाद आचार्यले जानकारी दिनुहुनेछ।
3: अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भनेको हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधा घन्टासम्म पूर्ण विष लागिसक्छ र पूर्ण विष लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको रेयालहरू श्वास प्रश्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वास जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ।
2: सर्पले डसेको बिरामीलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचार र सर्पदंश उपचार केन्द्रसम्म कसरी लैजाने भन्ने विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको तेस्रो खण्ड पनि आज हामी सुन्नेछौँ।
4: धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौँ, नत्र त दिनेशको ज्यानै जान सक्यो।
5: त्यही त भनेको राजीव, जी होस् बाइकको बिचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौँ हामीले।
4: हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ क्या मैले, मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्या अरे भनेर, अनि मोटरसाइकलमै लैजाउँ भने भने।
5: हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ।
1: हतोत्साहित नहुनुहोस्, साह्रै पिर नगर्नुहोस्। धेरैजसो सर्पहरू विषालु हुँदैनन्, धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन। अझै भन्ने हो भने हानिकारक विषालु सर्पहरूले पनि मानिसलाई डसेको खण्डमा प्राय आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन्।
2: नआत्तिनुहोस्, सर्पले डसेको व्यक्तिलाई शान्त राख्नुहोस्। कुराकानी गरेर सर्पदंशको बिरामीको चिन्ता वा तनावलाई कम गर्न मद्दत गर्नुहोस्। सर्पदंशको बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदयघात समेत हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नुपर्छ। बिरामीलाई सजिलोसँग सुताएर सर्पले डसेको भाग चलाउन वा हल्लाउन नदिनुहोस्। सर्पले डसेको भाग सुन्निएको हुन सक्छ। सर्पले डसेको ठाउँमा टम्म कसिएको कपडा, गहना, औँठी, घडी आदि भए तुरन्तै फुकाली दिएर खुकुलो बनाउनुहोस्।
1: वर्षायाम अर्थात् सर्प बाहिर निस्किने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ। आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहारको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
2: समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ। सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले ती व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ।
1: अहिले भने हामी सर्पदंशका बिरामीलाई तत्काल गर्नुपर्ने प्राथमिक उपचार र सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ र किन भनेर हामीले केही श्रोता सहभागीलाई सोधेका छौँ।
6: मेरो नाम वीरबहादुर थारू हो, घर चाहिँ फटेपुर, हाल चाहिँ राप्ती सोनारी, गाउँपालिका वडा नम्बर 7। सर्पले कुनै मान्छेले टोकिहाले पनि उसलाई पहिला सुरुमा त प्राथमिक उपचारतिर ध्यान दिनुपर्ने हुन्छ। नजिकै रहेका एम्बुलेन्सहरू मार्फत सम्बन्धित ठाउँमा पुर्याउनु हो र सर्पले टोकेको व्यक्तिलाई चाहिँ सान्त्वना दिने, घर परिवारलाई सान्त्वना दिने र स्वास्थ्य चौकीमा या हस्पिटलमा लगेर औषधि उपचार गराउने।
7: मेरो नाम सुस्मिता शर्मा, नेपालगञ्ज उपमहानगरपालिका छ फुलटेकरामा बस्छु। सर्पले टोकेको मान्छेलाई एक ठाउँमा शान्त बस्न लगाउने, नातिनुस् भनेर सान्त्वना दिने र घर परिवारलाई एम्बुलेन्सको नम्बर छ भने फोन गर्न लगाउने र छैन भने मोटरसाइकल वा रिक्सामा राखी छिटो भन्दा छिटो अस्पताल लग्ने, नातिनुस् ठिक भइहाल्छ भनेर सान्त्वना दिने।
8: नमस्कार, मेरो नाम प्रेम कुमार थारू हो। सर्पले टोकेमा त्यस्तो व्यक्तिलाई हामीले सान्त्वना दिने, कस्तो खालको सर्प हो, घर परिवारलाई सान्त्वना दिने, त्यो सर्पको बारेमा जाँचबुझ गर्ने, त्यसपछि नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालमा छिटो जाने।
9: मेरो नाम दिलवर थारू हो, म राप्ती सुनारी साथ पहाडीपुरमा बस्छु। सर्पले टोकेको बेला केही हुन्न भनेर सान्त्वना दिनुपर्छ, छिटोभन्दा छिटो हस्पिटल लानुपर्छ, परिवारहरूलाई चाहिँ केही हुन्न, टाइममै हस्पिटल लाँदाखेरि त्यस्तो केही पनि हुन्न भनेर सान्त्वना दिनुपर्छ।
10: सतीश शर्मा, रुवा गाउँपालिका वार्ड नम्बर 4 बस्छु। सर्पले टोकेको मान्छेलाई पहिला एक ठाउँमा बस्न लगाउने र यदि केही अङ्गुठी अथवा रिङहरू के लगाएको छ भने हातबाट निकालिदिने र टाँकहरू खोल्न लगाउने, कसिने केही कुराहरू लुगाहरू त्यस्तो कसिने छ भनेपछि त्यो खोलिदिने, शान्त बस्न लगाउने, बिरामीलाई नातिनुहोस् तपाईँ सन्चो भइहाल्छ भनेर उसलाई पटक पटक सान्त्वना दिने र नातिन लगाउने, मजाले शान्त ठाउँमा बस्न लगाउने, घर परिवारको मान्छेलाई यदि नम्बर छ भने तुरन्त एम्बुलेन्सलाई फोन गर्ने, नभए एम्बुलेन्सको नम्बर छैन भनेपछि नजिकको के हुन्छ मोटरसाइकल साइकल अथवा अटो रिक्साहरू जे उपलब्ध हुन्छ चाँडोभन्दा चाँडो नजिकको सर्पडन्स केन्द्रमा लगेर उपचार गराउने, नजिकको हस्पिटलहरूमा सेवाहरू हुन्छ त्यहाँ लैजाने।
2: हामीले भर्खरै सुन्यौँ सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले गर्नुपर्ने व्यवहारका बारेमा हाम्रा सहभागी श्रोताको विचार। उहाँहरूमध्ये केहीले सर्पले डसेको व्यक्तिलाई सान्त्वना दिनुपर्ने र बिरामीका परिवारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै सर्पले डसेको ठाउँमा टम्म कसिएको कपडा, गहना, औँठी, घडी आदि भए तुरुन्तै फुकालिदिएर खुकुलो बनाउनु पर्ने कुरामा पनि उहाँहरूले सङ्केत गर्नुभएको छ।
1: सर्पदंश गर्मी क्षेत्रका ग्रामीण र गरिब समुदायमा विद्यमान व्यवस्था गरिएको एक स्वास्थ्य संकट हो। किसान, वनका कारिन्दा, गोठाला र माझीहरूका लागि सर्पदंश भनेको पेसागत जोखिम पनि हो। धेरै जसो सर्पदंश अविषालु सर्पबाट हुने गर्छ। सर्पले डस्ने बित्तिकै मृत्यु हुने डरले गर्दा विष भएकै जस्तो लक्षण वा भ्रम पैदा गराउँछ।
2: सर्पदंशको बिरामीलाई गरिने पहिलो प्राथमिक उपचार भनेको बिरामीलाई सान्त्वना दिनु अर्थात् शान्त राख्नु हो, किनभने सर्पको डसाइपछि हुने धेरै डरका कारण पनि बिरामीहरूको मृत्युसम्म हुन सक्छ। डसेको हात वा खुट्टालाई हलचल गर्न नदिनु एउटा प्रभावकारी उपाय हो। डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ। सर्पले डसेको ठाउँलाई हल्लिन दिन हुँदैन। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ।
1: सर्पले डसेका व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विज्ञका कुरा पनि सुनाउन हुन्न उपेन्द्रजी। मलाई त सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डस्ने बित्तिकै त्यो व्यक्तिले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने बारेमा थाहा पाउन पनि मन लागेको छ।
2: तपाईँको जस्तै यो जिज्ञासा हाम्रा सहभागी श्रोताहरूको पनि हुन सक्छ नि अचलाजी। बरु ढिलो नगरिकन सर्पदंश सम्बन्धी विज्ञ लुम्बिनी प्रदेश नेपालगञ्ज स्थित भेरी प्रादेशिक अस्पतालमा सेवारत डाक्टर कृष्णप्रसाद आचार्यसँग गरिएको यो कुराकानी सुनौ अनि बाँकी छलफल गरौँला।
3: मेरो नाम डाक्टर कृष्णप्रसाद आचार्य, म अहिले भेरी अस्पताल नेपालगञ्जमा कार्यरत छु।
2: सर्पदंशसँग गाँसिएका रोकथाम, त्यसै गरी सचेतना, व्यवस्थापन र प्राथमिक उपचार, यसमा व्यवस्थापन गर्ने क्रममा सर्पले डसिसकेपछि त्यस्तो व्यक्तिलाई हामीले के गर्नुपर्छ?
3: एकदमै महत्त्वपूर्ण प्रश्नको लागि धन्यवाद। सर्वप्रथम त सर्पले टोकिसकेपछि कुन कन्टेक्स्टमा टोकेको हो, कहाँ टोकेको हो, त्यसले धेरै असर पार्छ। जस्तै राति अक्षरमा सुतिरहेको बेलामा टोकेको भने त्यो चाहिँ विषालु सर्प हुने चान्स एकदमै बढी हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले वरिपर नअल्झिकन अरू सानातिना कुराहरू चाहिँ नलागिकन सिधै जहाँ सर्पदंशको पूर्ण उपचार एन्टिस्नेक भेनम सहितको भेन्टिलेटर सहितको उपचार त्यहाँ लानुपर्ने हुन्छ अथवा कम्ती पनि स्वास्थ्य केन्द्रमा लानु पर्यो। सामान्यतया बाटो हिँड्दाखेरि टोकेको हो, साँझ टोकेका छ भनेदेखि चाहिँ तिनीहरू नन भेनमस बिख नभएको सर्प हुन चान्स बढी हुन्छ। तैपनि त्यस्तो सर्पले टोकिसकेपछि पहिला कुरा त आत्तिनु हुँदैन, सबै सर्पहरू विषालु हुँदैनन्। हाम्रो नेपाल कन्टेक्स्टमा चाहिँ 100 मध्ये 90 सर्पले टोकेको खण्डमा त्यति बेला बिख नभएको हुन्छ। त्यसो भएको धेरै जसो समय विषालु सर्प होइन रहेछ भनेदेखि त सामान्य कमिला टोके जस्तै हो, त्यसले कुनै अप्ठ्यारो पराउँदैन। सामान्यतया एउटा टिटी खोप लगाएर बिरामीलाई चाहिँ घर पठाइदिए हुन्छ यदि हामीले सर्प विषालु होइन भन्ने कन्फर्म गर्यौँ भने। तर सबै मान्छेलाई त्यो कन्फर्मेसन हुँदैन, त्यही भएर 11-12 घन्टा विषालु सर्प टोकेको लक्षण आउँछ कि भनेर अस्पतालमा राख्ने चलन चाहिँ हुन्छ। यदि कन्फर्म छ सर्पको फोटो खिचेर ल्याएको छ, सर्प लिएर आएको छ र यो बिख रहित सर्प हो भने तपाईँलाई लाग्छ, तपाईँले अरू एक दुईजना एक्सपर्टसँग पनि कन्फर्म गर्नुहुन्छ भने त्यसलाई बिरामीलाई टिटी खोप लगाएर रिएसुरेन्स गरेर घर पठाइदियो।
2: जस्तो सर्पले डसेको छ भने त्यस्तो अवस्थामा उनीहरू चलमलाउनु हुन्न अथवा उनीहरू शान्त रहनुपर्छ, यस्तो बारेमा केही व्याख्या गरिदिनुहुन्छ?
3: एकदमै ठिक कुरा हो। तर यदि सर्पले दसेको छ र त्यो विष छोडेको छ सर्पले भनेदेखि चाहिँ मान्छे चलमलाएर हिँड्यो भनेदेखि त्यो टोकेको ठाउँबाट बिख छिटोभन्दा छिटो रक्त सञ्चारमा फैलिएर बिरामीको ब्रेनसम्म पुग्छ र बिरामीलाई बिखको असर छिटो पुग्छ। त्यही भएर जहाँ टोकेको त्यो भागमा चाहिँ हामीले त्यसलाई रेस्ट गरेर राख्यौँ भने त्यहाँबाट ब्लड सर्कुलेसन कमी हुन्छ र शरीरको रक्त सञ्चारमा बिख पुग्न समय लाग्छ र त्यो समयलाई हामीले किन्न सक्छौँ अस्पतालसम्म पुग्नलाई। त्यसो भएको नचल्नु नचलाउनु भन्ने कारण त्यो। र अब आत्तिनु हुँदैन भन्ने कुरा त जहिले पनि ठिक हो, किनभने मान्छे कहिले काहीँ सर्पले टोक्यो भनेर आत्तिर डरले गर्दाखेरि मान्छे बेहोस हुन सक्छ, न्युरोजेनिक सक जान सक्छ। त्यसो भएर उहाँ आत्तिनु हुँदैन, सम्भव भएसम्म नचलिकन र टोकेको भागलाई नचलाइकन राख्नुपर्छ।
2: सर्पले डसेको व्यक्तिलाई डसना साथ अथवा डसेपछि केही खुवाउने पियाउने यस्तो तर्फ भने के सल्लाह दिनुहुन्छ?
3: सर्पले डसिसकेपछि हामीले अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भने हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधा घन्टासम्म पूर्ण बिख लागिसक्छ र पूर्ण बिख लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वासोच्छ्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको रेयालहरू श्वासोच्छ्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वासोच्छ्वासमा जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ। तर यदि हामीले सर्प टोक्ने बित्तिकै अस्पतालमा पुग्यौँ र सर्पको फोटो खिचेर लिएर आयौँ कन्फर्म गरेर अथवा सर्पै लिएर आयौँ मारेर र सर्प चिन्ने मान्छेलाई देखायौँ र यो विषालु सर्प होइन भने कन्फर्म भइसकेपछि चाहिँ हामीले मुख बारेर राख्नु पर्छ।
2: सर्पले डसेको अथवा ठुङ्गेको अथवा टोकेको जे भनौँ त्यस्तो बिरामीलाई टोकेको ठाउँतिर बाँधिदिने भन्ने चलन छ, त्यस्तो बाँध्ने चलनको बारेमा केही भन्न चाहनुहुन्छ?
11: सान्दर्भिक प्रश्न सोध्नुभयो। अब पहिला चाहिँ त्यो सर्पले टोकेको केही माथि जुन अङ्गमा टोकेको त्यसको माथि चाहिँ बाँध्ने चलन थियो, ताकि त्यसको उद्देश्य चाहिँ सर्पको विष त्योभन्दा माथि नजाओस् भनेर। तर मान्छेहरूले कति बाँध्ने भन्ने कुराको मेसो नपाउँदाखेरि चाहिँ धेरै टाइट बाँध्दाखेरि सर्पले टोकेको त बरु विष नलाग्न सक्छ तर उसको रक्त सञ्चार रोकिएर मान्छेको हात खुट्टा नै काट्नु परेको अवस्था र त्यसले ज्यानै लिएको अवस्थाले गर्दाखेरि त्यसलाई चाहिँ अहिले नगर्ने भनेर चाहिँ प्रोटोकलमा राखेको छ। त्यो नगर्दानै ठिक हुन्छ, किनभने गर्दाखेरि चाहिँ नजानेर गऱ्यो भने झन् त्यसले बढी क्षति पुर्याउने भयो।
2: त्यसै गरी यो औँठी घडी पेटी
11: औँठी र घडीको कुरामा चाहिँ अथवा कुनै बालासाला लागेको छ भनेदेखि जो हातमा अथवा खुट्टामा त्यस्तो अवस्थामा हामीले निकाल्दा राम्रो हुन्छ, पहिला नै निकाल्ने ताकि त्यो सर्पले ठोकेको ठाउँ सुनिँदै आएर पछि त्यसले घडी औँठी र त्यो बालाले नै रक्त सञ्चार रोक्नलाई चाहिँ सहयोग पुर्याउन सक्छ। त्यसो भएर सुरुमै निकाल्दा राम्रो।
2: जस्तो यहाँ भेरीको अथवा मध्यपश्चिमको बाँके बर्दिया कैलाली त्यसै गरी दाङदेवखुरी कपिलवस्तु क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्र सर्पदंशको प्रकोप भएको क्षेत्र हो, चलन चल्ती के अझै पनि कुनै किसिमको पुरानो चलन जस्तो उदाहरणको लागि धामी झाँक्री झारफुक यस्तो गर्ने चलन छ अझै पनि?
3: छ, त्यो चाहिँ विशेष गरी आदिवासी थारूहरू अनि त्यहाँका मधेसी जनताहरू अझै बढी छ। एकचोटि उदाहरण के भएको छ भने राति 1 बजेतिर सर्पले टोकेछ करे सर्पले बिरामीलाई, त्यसपछि बिरामीका आफन्तहरूले सर्पलाई चाहिँ जिउँदै समातेर लिएर आइसकेपछि अस्पतालमा आउँदाखेरि चाहिँ बिरामी चाहिँ बितिसकेको छ तर चाहिँ सर्प चाहिँ जिउँदै छ। त्यस्तो अवस्थामा चाहिँ उनीहरूले के गरेछन् भनेदेखि चाहिँ सर्पको पूजा गर्न लागेछन्, देवताको पूजा गर्न लागेछन्, फुक्न लागेछन्, त्यसले गर्दाखेरि चाहिँ समय उनीहरूले व्यतीत गरे र बिरामी मर्यो।
2: सर्पले डसिसकेपछि एम्बुलेन्स अथवा के तरिकाले सकेसम्म उपचार केन्द्र पुर्याउनलाई यहाँले सल्लाह दिनुहुन्छ?
3: सर्पले डसिसकेपछि सबभन्दा पहिला आफ्नो वरिपरि नजिक जुन साधन अभाइलेबल छ जसले चाहिँ छिटो पुर्याउन सक्छ, सामान्यतया एम्बुलेन्स नभए पनि अहिले त गाउँ गाउँमा अटो रिक्सा पुगेको छ, अटो रिक्सामा जान सकिन्छ, मोटरसाइकलमा दुईजनाको बिचमा चाहिँ स्नेक बाइट भिक्टिमलाई राखेर सबैभन्दा पीडित भएको बिचलाई राखेर लान सकिन्छ, कतिपय अवस्थामा साइकलमा राखेर पनि लान सकिन्छ। त्यसो भएको भएर दूरी घटाउने स्पिड भएको जुनसुकै साधनबाट चाहिँ हामीले चाहिँ अस्पताल पुर्याउन सक्यौँ।
2: अर्को जिज्ञासा, जुन सर्पले डस छ त्यो सर्पको तस्विर खिच्नु अथवा फोटो खिच्नु भन्छन्, यो कतिको उचित सल्लाह हो?
12: एकदम राम्रो सल्लाह हो सर, यसले धेरै आइडिया दिन्छ, बिरामीले अनावश्यक दुःख पाउनु पनि पर्दैन कुरेर, र डक्टरले पनि कन्फिडेन्टली यो चाहिँ विषालु सर्प हो, विषालु सर्प चिनेर बिरामीलाई बेलैमा घर पठाउन सक्छ।
2: मरिसकेको सर्पलाई पनि चलाउनु हुन्न छुनु हुन्न भनिन्छ, योसँग कतिको सत्यता छ?
12: त्यो ठिक हो, मरिसकेको सर्प भनेर मान्छेले भ्रममा पराए हुनसक्छ, सर्पले रेस्ट गरेर हुनसक्छ, त्यस्तो बेलामा उसलाई चलायो भने र पूर्ण नमरिसकेको सर्पलाई झन् उसले फेरि ठुङ्न सक्छ, त्यही भएर मरेको सर्पलाई केही समयसम्म चाहिँ चलायो भने पनि सतर्कता साथ चलाउनु पर्छ र सकेसम्म नचलाउनु भनेर सल्लाह दिन्छु।
2: हाम्रो यो नगर गाउँहरूमा बस्तीहरूमा सर्प ल्याएर विभिन्न किसिमको खेल देखाउने, विभिन्न किसिमको रमिता गर्ने चलन छ, यो सर्पलाई यस्तो किसिमको रमिता अथवा यस्तो किसिमको खेलहरू गर्नु कतिको उचित हो?
12: त्यो चाहिँ मेरो विचारमा त्यति ठिक होइन, किनभने मान्छेहरूले उसले विषालु सर्प भयो भने उसको चाहिँ दाँत निकालेर ल्याएको हुन्छ अथवा विक्रय सर्प ल्याएको हुन्छ, त्यसले गर्दाखेरि बच्चाहरूमा के पर्न सक्छ एउटा भ्रम, भने उसको सर्पलाई त खेलाउन सकिँदो रहेछ, सर्प भने त सहयोगी प्राणी रहेछन् भनेर त्यो खालको चाहिँ उनीहरूलाई दुस्साहस पलाउन सक्छ, उनीहरूले सर्प समात्ने खेलाउने गर्न सक्छन्, त्यस्तो भएर त्यस्तो प्रवृत्तिलाई चाहिँ रोक्नुपर्छ र त्यो बच्चाहरूको अगाडि चाहिँ देखाउनु हुन जस्तो लाग्छ।
2: हिजो आज सर्प सम्बन्धी विभिन्न किसिमका सर्पलाई रेस्क्यु गर्नेहरू पनि थुप्रो हुन थाल्नु भएको छ, सर्पको रेस्क्युअरहरूलाई के सल्लाह छ?
12: सर्पको रेस्क्युअरहरूलाई मेरो एकदमै उहाँहरूलाई शुभकामना छ, उहाँले सुरक्षित साथ सर्पको रेस्क्यु गर्नुहोस्, सर्पको रेस्क्यु गर्दा गर्दा उहाँहरूको रेस्क्यु गर्न नपरोस् मेरो चाहिँ उहाँहरूलाई शुभेच्छा छ, किनभने सर्पको रेस्क्यु एउटा खतरनाक काम हो, आफ्नो जोखिम मोलेर उहाँहरूले काम गर्नुहुन्छ, सर्पहरूलाई जोगाउन सर्पलाई चाहिँ अनावश्यक मरणबाट जोगाउन उहाँहरूको भूमिका रहन्छ, तथापि यस्तो गर्दा गर्दा धेरै रेस्क्युअरहरूको हामीले देहान्त भएको थाहा पाएका छौँ, रेस्क्यु गर्दा गर्दै त्यसो भएको भएर पूर्ण पोख्त नभइकन राम्रोसँग ब्याकअपको लागि साथीभाइसँग कन्ट्याक्ट नगरिकन चाहिँ रेस्क्युअरमा नजानु होला भन्ने मेरो सुझाव दिन चाहन्छु।
1: सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विशेष गरी सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र खानेकुरा खुवाउन नहुने विषयका बारेमा हामी सबैलाई प्रष्ट हुने गरी बताइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्य प्रति हामी आभारी छौ।
13: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी, खै बाउजू कता हुनुहुन्छ?
4: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
13: बाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
14: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
13: नआतिनुहोस् है बाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्, र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
4: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
13: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
15: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औँठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
16: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: आज हामी सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्यसँगको कुराकानी सुन्यौं।
1: यति बेला भने रञ्जनी र राजीवको कथाको तेस्रो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पहरू पनि हाम्रो पर्यावरणका अभिन्न अङ्ग भएकोले यिनीहरूलाई मार्नु हुँदैन भन्ने कुरा सिकाए। सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन सुझाएका थिए।
2: राजीवको छिमेकी नथु काकाको घरमा सर्प आउनुको मुख्य कारण घर वरिपरिको झाडी र दाउराको चाङ हो भन्ने सहजै अनुमान नाटिकाबाट भएको छ। नथु काकाको घरबाट निस्कदै गर्दा राजीव र रञ्जनीले हटिया जाने कुरा गर्दै थिए। राजीवको हातमा सर्पले डसेको घाउको दागको पनि कुराकानी हुँदै थियो। त्यत्तिकैमा दिनेशलाई सर्पले टोकेको भनेर रञ्जनीलाई फोन आयो। दिनेशका बारेमा थाहा पाउन र उनको उपचार कसरी हुन्छ भन्ने बुझ्न हामी पनि रञ्जनी र राजीवसँगै जाउँ न।
17: मलाई सर्पले टोक्यो, म त मर्छु कि के अब?
18: नाति न दिनेश, शान्त भएर बस न। राजीव र रञ्जनी पनि आइहाले नि।
19: नाच्यौ न दिनेश, तिमीलाई केही पनि हुँदैन, नाटिकन सुतिराख त।
17: मलाई त एकदमै डर लागिरहेको छ रञ्जनी।
20: दिनेश, नाच्यौ न, केही हुँदैन तिमीलाई, शान्त भएर बस त। अनि सर्पले टोकेको भाग नचलाऊ र नहल्लाऊ है, सुनिन सक्छ, बुझ्यौ नि?
17: हुन्छ हुन्छ।
19: अब हामी तिमीलाई सर्पदंश उपचार केन्द्रमा लैजान्छौँ, अनि त ठिक भइहाल्छ नि, होइन राजीव?
20: हो नि दिनेश, नचल है, म तिम्रो बेल्ट, पेटी, औठी, घडी खोलिदिन्छु है।
19: हुन्छ, एम्बुलेन्स आउन समय लाग्छ जस्तो छ, तिम्रो बाइकमा राखेर लाने कि राजीव?
20: हुन्छ हुन्छ रञ्जनी, बरु खुट्टा नहलाइकन तिमी र वन्दना मिलेर दिनेशलाई मेरो बाइकमा राख, अनि तिमी पछाडिबाट चढेर दिनेशलाई समय अनि उपचार केन्द्रमा पुर्याइहालु।
19: ल वन्दना, मलाई सहयोग गर त दिनेशलाई बाइकमा राख्नको लागि।
18: हुन्छ रञ्जनी, म यता दायाँतिरबाट समाएर उठाउँछु, अनि तपाईँले चाहिँ बायाँतिरबाट समाएर उठाउनु।
19: हुन्छ ल, बिस्तारै है, सर्पले टोकेको खुट्टा नहल्लाऊ है दिनेश, अनि राजीव तिमी बाइक स्टार्ट गर त।
20: हुन्छ हुन्छ।
19: हो ल, बिस्तारै राख त बाइकमा। अँ ल, उचाल्यो त दिनेशलाई वन्दना।
18: हुन्छ रञ्जनी,
20: ल
18: ल नभए अब तपाईँ पनि चढ्नुहोस् रञ्जनी बाइकमा।
19: हुन्छ, तिमी दिनेशलाई समातिराख है, म नचढेसम्म।
18: हुन्छ हुन्छ,
19: ल भयो राजीव, जाउँ।
20: हुन्छ हुन्छ, ल वन्दना, हामी पुगेर आउँछौँ है त।
21: तपाईँहरूले उहाँलाई समयमा नै सर्पदंश उपचार केन्द्रमा ल्याएर अति नै राम्रो गर्नुभयो। यस्तो बेलामा सबभन्दा छिटो यातायातको माध्यम जे हुन्छ त्यसैबाट उपचार केन्द्रमा ल्याइहाल्नुपर्छ। थोरै ढिलो गर्दा पनि ठुलो पुल हुन्छ र पछुताउनु पर्ने हुन्छ। अनि दिनेश भाइ, अर्को मेरो मुख्य प्रश्न, सर्प कस्तो थियो?
17: त्यो त
14: सर्प त करेक्ट थियो स्वास्थ्यकर्मी दी, दिनेशको जुत्तामा लुकेर बसिरहेको रहेछ, अनि जुत्ता लगाउनु खोज्दा दसी त हाल्यो।
21: ए, पक्का नै छ नि होइन, करेक्ट नै हो भनेर?
14: पक्का छु दिदी, मैले मोबाइलबाट फोटो पनि खिचेको छु।
21: ए ल ठिक छ, म अब दिनेशलाई विष विरोधी औषधिको सुई लगाइदिन्छु, अनि त ठिक भइहाल्छ। ल अब नातिक नै आराम गर त, म सुई लगाइदिइहाल्छु।
20: ल दिनेश, अब आतिनु पर्दैन है।
17: धन्यवाद है राजीव दाई, रञ्जनी दिदी, तपाईँहरूको यो गुण म कहिले बिर्सिने छैन।
19: ल ल, अहिले यस्तो कुरा गर्ने समय होइन, आराम गर बरु।
17: हुन्छ
21: ल, सुई पनि लगाइदिएँ, अब नातिक नै आराम गर। अनि तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद है, किनकि समयमै तपाईँहरूले उहाँलाई सर्पदंश उपचार केन्द्रमा ल्याएर एकदमै राम्रो गर्नुभयो। किनकि सर्पको दसाईबाट प्रभावित व्यक्तिलाई समयमा नै उपचार गर्न सकेमा बचाउन सकिन्छ र यसबाट हुने मृत्यु कम पनि गर्न सकिन्छ।
20: त्यही भएर नै हतार हतार गरेर सर्पदंश उपचार केन्द्रमा लिएर आइहालेको स्वास्थ्यकर्मी दिदी।
21: अनि सही र भरपर्दो जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनेर पत्ता लगाउनको लागि वेब पेज snakebitenepal.org र www.facebook.com/snakebitenepalमा पनि लगइन गरी आवश्यक जानकारी लिन सकिन्छ है।
0: ओहो, कति महत्त्वपूर्ण जानकारी दिनुभएको दिदी। अब केही जानकारी लिनु पर्यो भने यही snakebitenepal.org र www.facebook.com/snakebitenepal पेजमा गएर लिन्छौँ, होइन त राजीव?
20: हो नि। ल रञ्जनी, रात पनि पर्व लाग्यो, म तिमीलाई घरसम्म पुऱ्याइदिन्छु अनि दिनेशलाई फेरि लिन आउँछु।
0: ल त सिस्टर, म अहिले लाग्छु है त। नमस्ते।
5: अनि स्वास्थ्यकर्मी दिदी, म तपाईँलाई सर्भरको फोटो पनि पठाइदिइहाल्छु है त वाट्सएपबाट।
21: हुन्छ, मलाई रेकर्ड राख्न नि मद्दत पुग्छ।
0: बाइकमा बसेँ म राजीव।
20: हुन्छ, बस न रञ्जनी। धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौ, नत्र त दिनेशको ज्यानै जान सक्यो।
0: त्यही त भनेको राजीव, जे होस् बाइकको बिचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौँ हामीले।
20: हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ क्या मैले। मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्या अरे भनेर, अनि मोटरसाइकलमै लैजाऊ भनेको नि।
0: हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ।
20: हो नि, अनि यहाँ आएर कति महत्त्वपूर्ण जानकारी पनि पायौँ। सर्पदंश उपचार केन्द्रको बारेमा अझै जानकारी लिनुको लागि भरपर्दो वेब पेज पनि थाहा पायौँ, snakebitenepal.org भनेर।
0: त्यही त है। बरु सुन न, भोलि मसँग हाट जान्छौ?
20: किन, के छ र त्यस्तो हाटमा?
0: अब गएपछि पो थाहा हुन्छ त।
20: अब भन न त, के कुरा छ त्यस्तो हाटमा भनेर?
0: सरप्राइज।
1: रञ्जनी र राजीवका सहकर्मी दिनेशलाई जुत्तामा लुकेर बसेको सर्पले जुत्ता लगाउने बेलामा डसेछ। सबैजनाले दिनेशलाई सान्त्वना दिएका छन्। सर्पले डसेको ठाउँलाई हल्लिन दिइएको छैन भने खानेकुरा पनि खान दिइएको छैन। उनको शरीरमा भएका टम्म कसिएका कपडा, पेटी, औँठी, घडी आदि खोलेर खुकुलो पारिएको छ। हामीसँगै भएको जो कोहीलाई सर्पले डसेको खण्डमा हामीले गर्नुपर्ने कुराहरू पनि यिनै हुन्।
2: सँगसँगै हामीले कपडा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने कुरा पनि आजको छलफलको महत्त्वपूर्ण सिकाइ हो। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर रा सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने कुरा पनि आजको नाटकबाट हामीले सिकेका छौँ। अर्को प्रस्तुतिमा पनि रञ्जनी र राजीव बीचको संवाद हामी सुन्ने नै छौँ।
16: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
1: सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस तेस्रो भागबाट म अचला
2: र म उपेन्द्र बिदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी पनि लिएर आउने नै छौ।
1: आजलाई बिदा दिनुहोस्। नमस्ते।
22: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
23: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कोहीजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबई

0: बच्चाको समस्या हो, पुरा तीन महिना औषधी खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जाँच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्च बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
1: ल ल, गएर तुरन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20437।
1: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6-8-9 नवलपरासी बर्दघाट सुस्ता पूर्व।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
1: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6-7-9 परिवार नवलपुर।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612-20437।
1: अहिले रातिको 9 बज्यो।
2: हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौं माइती घर स्टिम जिरा चामल।
3: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
4: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9 नवलपरासी।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
11: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
12: सर्जरी सम्बन्धी सेवा,
11: हाड जोडी सम्बन्धी सेवा,
12: स्त्री तथा प्रसूति रोग सेवा,
11: बाल रोग सेवा,
12: न्युरो सर्जरी सेवा,
11: न्युरो साइकेट्रिक सेवा,
12: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
13: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
14: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
18: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
8: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन,
20: यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

0: زي فان اكسر ايتس ملفظه.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन.
2: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ.
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
2: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ.
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो.
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
1: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
8: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस्त, नमस्कार, शुभरात्री।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौल कालिका देवे नमः। विद्युताम सम प्रभा मृवती स्कंदचिताम ईषणाम कन्याभिः करवाल खेत विलस दस्ताविरा सेविताम हस्ते शक्र गदा शिखेत विषका चापम गुणम तर्जनीम विभ्राणाम अनुलातिकाम शशिधराम दुर्गाम त्रिनेत्राम भजे। देवी भगवती मौल कालिका का चरणमा हार्दिक नमन। तपाईँको अन्तर्दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो ओबिजेएफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र अरुण एवं राजेन्द्रका साथमा आजको यो सुखद व्यवसायमा तपाईँ हामी यद्यपि यात्रा गरिरहेका छौँ, धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल भाद्र 14 गते आइतबार, तदनुसार अगस्त 30 तारिक सन् 2026। अहिले भाद्र कृष्ण पक्षको द्वितीय तिथि, द्वितीयको घडी पहिला रहेको छ केवल 8:49 जसको अवधि हुनेछ आज बिहानको 9:13। यसै गरी उत्तर भाद्र नक्षत्र रहेको छ 57:05 यसको अवधि भने भोलि बिहानको 4:32 हुनेछ। साथै धृत योग छ, करणमा गरकरण छ, यसै गरी वणिजकरण रहेको छ। आनन्दादि योगमा सुस्थिर योग छ। मीन राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ। दिनमान 31:49 रहेको छ। सूर्योदय बिहान 5:42 हुँदैछ भने सूर्यास्त साँझ 6:25 हुनेछ। आज हरिसिद्धिमा देवपुखु मेला लाग्ने दिन रहेको छ। यसै गरी बैतडी देवलहाट सहस्रलिङ्ग धाममा मेला लाग्ने पवित्र दिन पनि आज नै रहेको छ। यो विशेष दिनलाई स्वागत गर्दै आउनुहोस्। सर्वप्रथम हामी शक्तिमयी माता भगवती मौलकालिका देवीको उपासनाको सन्दर्भसँग जोडिन अगाडि बढौँ। या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै मौलकाल्ये नमो नमः। सम्पूर्णमा शक्ति स्वरूपमा विद्यमान भगवती देवी, जसलाई हामी मौलकालिका नामकरण गर्दै पूजन गरिरहेका छौँ, उनी भगवतीका असीम अनुकम्पाद्वारा सबैका जीवनमा सुख शान्ति समृद्धि छाओस् हामी कामना गर्दछौँ, प्रार्थना गर्दछौँ। भगवती देवीको उपासनाबाट तपाईँलाई धर्म अर्थ काम मोक्ष सबै किसिमका पुरुषार्थ प्राप्ति हो। आफ्ना मनले ताकेका सिद्ध नभइसकेका अधुरा सपनाहरू पूर्ण गर्न भगवती देवी मौलकालिकाको शुभ आशीर्वाद सदा सर्वदा तपाईँको लागि मार्गदर्शक बन्न सकोस् हामी प्रार्थना गरिरहेका छौँ। लोकाः समस्ताः सुखिनो भवन्तु, सबै चराचर जगत सुखी बनुन् हामी सबैको सामाजिक एवं समूहगत प्रार्थना हो। आउनुहोस् भक्त साधक, यो ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट अति महत्त्व राख्ने पवित्र भूमिमा पुगी भगवती देवीको उपासना गरी कृतकृत्य बन्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै अनि भगवती देवीका चरणमा यी शब्द समनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान श्री सूर्यको यो वचन।

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवान श्री सूर्यको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्त साधक, हामीले गत प्रसङ्गमा यज्ञ पवित्र धारण जनै धारणाको महत्त्व तथा गायत्री मन्त्र जपको महिमाका सम्बन्धमा चर्चा गरेका थियौँ। व्रत बन्ध भनेको एक किसिमले व्रतभित्र बाँधिएर रहनु हो। हामी यज्ञ पवित्र किन लगाउँछौँ भन्दा मैले व्रतमा बाँधिएको एउटा सत्य प्रतिज्ञालाई धारण गरेको छु भन्ने कुरालाई हमेसा सम्झाइरहोस् भनेर यो यज्ञ सूत्र हामी काँधमा धारण गर्छौँ। निरन्तर यज्ञ यागादि कर्म सबैमा यज्ञ पवित्र धारणा भएको हुनुपर्दछ। त्यसो भए यज्ञ पवित्र यज्ञ यागादि कर्म भएको बेलामा मात्रै लगाए भइहाल्यो, अघि पछि किन लगाउने भन्ने किसिमका उपबुज्रुक महानुभावहरूका प्रश्नहरू पनि यता कता आउने गर्दछ। त्यस्तो अवस्थामा कतिपयले आफ्नो मर्जी हो भन्ने किसिमको अधिकार र कर्तव्यका कुराहरू गर्नुहोला, तर हामी आफूलाई शास्त्रीय नियम आचरणमा आबद्ध भएर त्यसबाट कल्याणको कामना गर्छौँ भने यस्ता हाम्रा संस्कार र अध्यात्म चिन्तनका कुराहरूलाई चुनौती गर्नु हुँदैन। यी कुराहरूसँग जति चुनौती दिँदै गइन्छ त्यति नै हामी राम्रा कुराबाट वञ्चित हुन पुग्छौँ। तसर्थ अन्य कुराहरूमा प्रतिस्पर्धा हुनसक्छ, चुनौती हुनसक्छन्, सवाल जवाफ हुनसक्छन्। हाम्रा ऋषि महर्षिहरूले वैज्ञानिक तरिकाबाट विश्लेषण गर्दै जीवनमा उपयुक्त हुने मानेर तिनलाई व्यवहारमा लागू गराउने जुन नियमहरू आबद्ध गराउनु भयो ती नियमहरूलाई हामीले पनि पालन गर्नु हाम्रो कर्तव्य हो। तसर्थ यज्ञ पवित्र धारणा र गायत्री मन्त्र जपको अत्यन्तै तादात्म्य सम्बन्ध रहेको हुन्छ। यिनै सन्दर्भहरूलाई चर्चा गरिरहेका थियौँ गत दिनहरूमा। हाम्रो त्यही श्रृङ्खला अब थोरै बदलिएर अहिलेको समयमा महाभारत उत्तिकै सान्दर्भिक छ। किन सान्दर्भिक छ त यसभित्र के कुराहरू छन् यिनको बारेमा चर्चा गरौँ। हुन त महाभारत ग्रन्थ आफैमा अत्यन्तै विशालतम ग्रन्थ तथा हरेक कुराहरूबाट अनुसूत भएको शास्त्र हो। महाभारतका यावत कुराहरू मैले जाने बुझेँ, मैले बुझिसकेको छु भन्नु मूर्खता सिवाय अरू केही हुँदैन भनेर एकजना विद्वानले भन्नुभएको थियो। भन्नुको अर्थ के भने कि हामीले पढ्यौँ भने सबै कुरा जान्न सक्दैनौँ र भन्ने एउटा जिज्ञासालाई उहाँले खरो उत्तर दिनुभएको छ। गहन शास्त्रका गहन चिजहरू मैले जाने र बुझेँ भनेर भन्दा अत्युक्ति हुँदो रहेछ। हामीले खासै केही जान्न र बुझ्न सकेका हुँदो रहेनछ, किनकि हामीले ती शास्त्रका रहस्य र तत्त्वहरूलाई बडो गम्भीरतापूर्वक मनन गर्न, बारम्बार श्रवण गर्न, पठन गर्न हामीले सकिरहेका हुँदैन। सरसर्ती हेरौँला अथवा कतै सुनौँला, तर त्यत्तिका भरमा हामीले धारणा गर्न खोजेका कुराहरूको वास्तविक चुरो पत्ता लाग्दो रहेनछ। महासागर जस्तै हो महाभारत, जहाँ ज्ञानको महासागर नै छ। यी सबैका थोपा थोपा गन्छु भन्नु एक किसिमले जटिल विषय पनि हो। तसर्थ महाभारतलाई समग्र ज्ञानको खानी मानेर इन्साइक्लोपिडिया अफ द पूर्वीय संस्कृति, पूर्वीय संस्कृतिको, पूर्वीय कल्चर संस्कृतिको इन्साइक्लोपिडिया, हाम्रा यहाँका रहन सहन, वातावरण, सोचाइ, धारणा, व्यवहार, यी समग्र कुराहरूको एक किसिमको महान ग्रन्थ हो। यसका अनेकौँ पाटाहरू रहेका छन्। अहिलेसम्म उपलब्ध भएका संस्कृत वाङ्मयका कृतिहरूमध्येमा महाभारत कृतिलाई सबैभन्दा ठुलो मानिन्छ, जहाँ 18 पर्वहरूका विभिन्न विषयहरूका सन्दर्भमा चर्चा गरिएको छ। यो भीमकाय विशाल ग्रन्थ, यसमा यन्नास्ति महाभारते तन्नास्ति ब्रह्माण्डे, यदस्ति ब्रह्माण्डे तदस्ति महाभारते भनेर यसरी महाभारतका विषयमा एउटा सूक्ति नै निर्माण भएको छ, कोटेसन निर्माण भएको छ। भन्नुको अर्थ संसारमा जे कुराहरू छैनन् ती सबै कुराहरू महाभारतमा छन्, महाभारतमा जे कुराहरू छन् ती समग्र कुराहरू यो ब्रह्माण्डमा छैनन् भन्ने यस भनाइबाट नै अवगत हुन्छ कि तपाईँ हामीले बुझेको संसारमा जे जति क्रियाकलापहरू अवस्थाहरू देख्छौँ ती समग्र कुराहरू महाभारत ग्रन्थमा रहेका छन्। बरु त्यहाँ भएका समग्र कुराहरू जगतमा पाइँदैनन्। त्यहाँभित्र भएका अत्यन्तै राम्रा नीतिका कुराहरू, विदुर नीति जस्ता नीतिगत कुराहरू, भगवान् श्रीकृष्णले अर्जुनलाई सुनाउनु भएको उपनिषद्को सार, गीता जस्तो विश्व चर्चित ग्रन्थ, यो समग्र महाभारतमै रहेको छ। महाभारतमै सम्पूर्ण जगतका पालक भगवान् श्री विष्णुका दिव्य सहस्र नामहरू रहेका छन्। यी विविध प्रसङ्ग र अवस्था विविध गुणहरूका कारणले महाभारत एउटा विशाल इन्साइक्लोपिडिया संस्कृतको महान ग्रन्थका रूपमा रहेको छ। यसरी महाभारतको अवस्थालाई रचनात्मक रूपमा ल्याउनुहुने भगवान् श्रीकृष्णलाई सम्झना गर्दै एउटा मिठो भजन श्रवण गरौँ।
1: जब बुद्धि विपरीत हो सचमुच काल विनाश

सन्देह हुनुहुन्थ्यो। कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्त साधक, महाभारत आज पनि उत्तिकै सान्दर्भिक छ। यहाँ रहेका नीतिका कुराहरू, यहाँ रहेका धर्म अनुशासन र आचरणका कुराहरू, जुन कुरालाई तपाईँ हामीले व्यवहारमा पालना गर्न सक्यौँ भने यो संसारलाई एउटा छुट्टै किसिमको ज्ञान प्रदान गर्नेछ। यसर्थ पनि महाभारतको महिमा अत्यन्तै उच्च रहेको छ। यहाँ कर्तव्यका बारेमा बोध गराइएको छ। राज्यको नीति कस्तो हुनुपर्छ, राज्य कसरी सञ्चालन हुनुपर्छ, राज्यको संरक्षण कसरी गरिनुपर्छ, राज्यको मेरुदण्ड मानिएको राजकीय संस्था, राजकाजका कुराहरू, अनि राजवंश परम्परा, यो उच्च कुलीनतामा हुनुपर्ने विशिष्ट गुणहरू, यी समग्रका बारेमा महाभारतमा चर्चा गरिएको छ। कसले कस्तो हैसियत राख्न सक्नुपर्छ, कस्ता व्यवहार गरिनुपर्छ भन्ने किसिमका ज्वलन्त उदाहरणका रूपमा यहाँभित्रका सयौँ सयौँ कथाहरू अत्यन्तै रोचक पाराले वर्णन गरिएका छन्। कूटनीतिका कुराहरू, अर्थनीतिका कुराहरू, धर्मनीतिका कुरा, सदाचारका कुरा, यावत कुराहरू, आफन्त र परायालाई कसरी चिन्ने र कस्ता व्यवहार गर्ने जस्ता कूटनीतिका कुराहरू पनि यस विशाल शास्त्रमा चर्चित छन्। सन्दर्भलाई जोड्नेछौँ। समयको पाबन्दीसँगै आजको लागि पनि बिदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख वा भवेत्। ओम शान्ति।

0: güzel efem eksen ilk kasım lafta.
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जीरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जीरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: बहाल कर तिर्नका लागि निवेदन बहाल सम्झौता र निवेदन नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि नागरिकताको प्रमाणित प्रतिलिपि चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
6: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
7: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
8: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
11: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
12: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
12: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98-013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
13: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
14: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गर हुन्न र
13: ल ल गएर तुरन्त बुक गरिहाल है
11: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
4: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 98-612-20-437
15: पानी प्यास लाग्यो यही घैँटाको पानी खाइदिउँ कि क्या हो
16: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
17: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ
18: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
19: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
20: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
19: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
20: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
19: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
20: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
21: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
22: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
21: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
23: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
24: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
25: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
26: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
24: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
27: सर्जरी सम्बन्धी सेवा,
24: हाड जोडी सम्बन्धी सेवा,
27: स्त्री तथा प्रसूति रोग सेवा,
24: बाल रोग सेवा,
27: न्युरो सर्जरी सेवा,
24: न्युरो साइकियाट्रिक सेवा,
27: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
26: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
28: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
29: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
30: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
29: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
31: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
32: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: पनि सधैं खानेपानीको हाहाकार हुने बरबोटे क्षेत्रमा स्थानीय मुहानको संरक्षण सुरु गरिएको छ। इलाम नगरपालिका 5 बरबोटे क्षेत्रमा रहेका साना तथा स्थानीय मुहानको संरक्षण गरेर स्थानीय उपभोक्तालाई खानेपानी सहज बनाउन थालिएको छ। इलाम सदरमुकामका लागि ल्याइएको शहरी खानेपानी आयोजना र बरबोटेकै लागि ल्याइएको मान्द्रेनी खानेपानी आयोजनाको समेत पानी नपुरेका स्थानमा स्थानीय मुहान संरक्षण गरिएको हो। यो वडामा अहिले 12 स्थानीय मुहानलाई संरक्षण गरेर पानी संकलन गरिएको छ। 20,000 देखि 50,000 लिटरसम्मका रिजर्भ ट्याङ्की निर्माण गरी उपभोक्तालाई पानी पुर्याइएको इलाम नगरपालिका 5 वडाध्यक्ष काजी बहादुर श्रेष्ठले बताउनुभयो। हामीले 350 धारा निर्माण गरेका छौं। अहिले घर घरमा धारा पुगेको छ। करिब 700-800 जनसंख्यालाई यो पानीले पुगेको छ। वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, 75 mm को पाइप 1.5 किलोमिटरसम्म मेन लाइनबाट बिछ्याइएको छ। धारासम्म जान 10 मिटर थप पाइप दिइएको छ। बाँकी होल खन्ने धारा निर्माण गर्न उपभोक्ताको लागत साझेदारीमा काम भएको छ। उपभोक्तालाई धारा निर्माणका लागि पनि 1 बोरा सिमेन्ट र प्रति धारा 1,000 रुपियाँका दरले ओडाले उपलब्ध गराएको छ भने धारा निर्माण गर्न बालुवा र गिट्टीको जिम्मा भने उपभोक्तालाई दिइएको थियो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाल चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता, राहत सामग्री, प्राविधिक सहयोग र अरबौं रुपियाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको छ। उद्धार तथा राहतसँगै अबको सबैभन्दा ठूलो चुनौती पुनर्स्थापना र पुननिर्माण बन्ने देखिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बाढीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणमा मात्रै 4-5 अर्ब अमेरिकी डलर खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यो रकम नेपालको वार्षिक अर्थतन्त्रको करिब 10% हाराहारी हो। पूर्ण क्षतिको मूल्याङ्कन अझै जारी रहेकाले वास्तविक आवश्यकता अझ बढ्न सक्ने देखिएको छ। यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा देशभित्रैबाट ठूलो रकम जम्मा भएको छ। पछिल्लो सार्वजनिक विवरण अनुसार कोषमा 4,38,852,252 रुपियाँ जम्मा भएको उल्लेख छ। यसअघि अर्थ मन्त्रालयले कोषमा आह्वानपछि 36 घण्टामै विभिन्न 10 वाणिज्य बैंकका खातामा 1,91,86,00,000 रुपियाँ भन्दा बढी जम्मा भएको थियो। सरकारले संघीय निजामती कर्मचारीबाट समेत सहयोग जुटाउने निर्णय गरेको छ। भदौ महिनाको आधारभूत तलबबाट श्रेणी अनुसार 2-10 दिनसम्मको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। यसबाट संघीय सरकारी कर्मचारीबाट मात्रै करिब 36 करोड रुपियाँ संकलन हुने अनुमान छ। प्रदेश र स्थानीय तहका कर्मचारी तथा सार्वजनिक संस्थानलाई पनि सम्मान प्रकृतिको सहयोग गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय वित्तीय सहयोगतर्फ सबैभन्दा ठूलो प्रारम्भिक प्रतिबद्धता विश्व बैंकबाट 25 अर्ब रुपियाँसम्मको आपतकालीन सहायता हो। विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्नेलले उद्धार, राहत तथा पुननिर्माणका लागि विभिन्न स्रोतबाट उक्त रकम परिचालन गर्न सकिने जानकारी नेपाललाई दिनुभएको छ। तत्काल राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट करोडौँ डलर बराबरको प्रतिबद्धता आउँदै गर्दा दीर्घकालीन पुननिर्माणको आवश्यकता भने 4-5 अर्ब अमेरिकी डलरसम्म पुग्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थात् घोषणा भएको आपतकालीन सहायता र वास्तविक पुननिर्माण आवश्यकता एउटै होइन। सडक, पुल, जलविद्युत, विद्युत प्रसारण, संचार, निजी घर, सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा व्यापारिक संरचना पुननिर्माण गर्न ठूलो रकम आवश्यक पर्नेछ। पुननिर्माणका लागि मात्रै 5 अर्ब डलर आवश्यक, अरबौँको सहायता घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको छ।
0: दलदलबीच जीवितको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिक कवर लेख्छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा माटो मुनि पुरिएकी 1-6 वर्षीय बालिकाको उद्धार भएको छ। खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले माटो मुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि खोतलेर उद्धार गरेको हो। उनी जस्तै रसुवा बाढीका कारण पुरिएका र फँसेकाहरूको उद्धार जारी छ। भदौ 10 गते बिहान भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका नागरिक प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार उद्धार कार्यमा गोताखोर, भत्किएका भवनमा हुने खोज, कुकुरको प्रयोगबाट गरिने खोज, हेलिकप्टरमा झुन्डिएर गरिने लङ लाइन रेस्क्यू, चिकित्सकीय टोली सहितका अनेकौं उपाय प्रयोग भएको छ। प्रभावित क्षेत्रमा धेरैतिर बिजुली छैन। घरमा फँसेका कतिपयले सम्पर्क गरेर पछि मोबाइलमा चार्ज सकिएको परिस्थिति पनि छ। यस्तोमा पनि लोकेसन ट्र्याक गर्दै उद्धार गरिएका छन्। उद्धारमा पुग्न पुलपुलेसा छैन। पीडितसँग सम्पर्क भएर वा केही शंका वा सूचना पाएर कुनै घरमा उद्धारका लागि पुग्दा दलदल छिचोल्नु पर्ने अवस्था छ। यस्तोमा सक्दो हेलिकप्टर प्रयोग गरिएको छ। यो खबरसँगै जमिन मुनि सब व्यवस्थापन शीर्षकमा खबर छ। लामो समयसम्म सब राखिरहँदा सड्न गल्न थालेका कारण व्यवस्थापनमा समस्या देखिएपछि पहिचान खुल्न नसकेका सबलाई देवघाटस्थित जंगलमा व्यवस्थापन गर्ने सरकारको तयारी छ। चितवनमा हालसम्म फेला परेका 233 सब मध्ये 5 वटाको मात्र पहिचान खुलेको छ। पहिचान हुन नसकेका सब सड्न गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सब व्यवस्थापनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सबलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पहिचान नखुलेका सबलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ। सब व्यवस्थापनका लागि आवश्यक ब्यागको अभाव नरहेको उहाँले बताउनुभयो। सबबाट दुर्गन्ध फैलिन थालेको तथा संक्रमणको जोखिम समेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित र व्यवस्थित रूपमा सब व्यवस्थापन गर्न लागि हो उहाँले भन्नुभयो। यसका लागि भरतपुर महानगरपालिका 1 स्थित रामनगर देवघाट सडक खण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ। मध्याह्न राष्ट्रिय दैनिकमा छापिएका खबर हुने।
2: त्यस्तै बाढीले बगाएका मानिसको खोजी जारी छ, तर खोजीमा भेटिने शवको संख्या पनि बढ़िरहेको छ। नेपाल प्रहरीले अहिलेसम्म लगभग 700 जनाको शव फेला परेको जनाएको छ। तीमध्ये रसुवामा 13, नुवाकोटमा 41, धादिङमा 49, चितवनमा 248, गोर्खामा 54, तनहुमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 75 जनाको शव फेला परेको छ। बाढीले बगाएर ल्याएको शवको चाप नदी तटीय जिल्लामा अर्को चुनौती बनेको छ। चितवनमा मात्रै त्रिशुली र नारायणी नदीबाट भेटिएका 100 शव व्यवस्थापन गर्नु परेको छ। यसअघि शव गृहमा ठाउँ नपुगेपछि वैकल्पिक स्थानको व्यवस्था गर्नु परेको थियो। पछिल्लो विवरण अनुसार चितवनमा संकलित 233 शव मध्ये 8 वटा पहिचान भएका छन्। बाँकी शवको पहिचान प्रक्रिया जारी छ। पहिचान हुन नसकेका तथा व्यवहारिसे शवलाई व्यवस्थापन गर्नु अघि डीएनए नमूना संकलन, संकेत नम्बर र लेख राख्ने प्रक्रिया अपनाइने प्रशासनले जनाएको छ।
0: कान्तिपुर दैनिकमा घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घरोगी जोखिममा शीर्षकमा खबर छापिएको छ। त्रिशुली बजारकी देखा रेखा देवी गोसाई मधुमेह, उच्च रक्तचाप र थाइराइडकी बिरामी हुन्। उनले लामो समयदेखि 3 वटै रोगका नियमित औषधि सेवन गर्दै आएकी थिइन्। 10 भदौमा बाढीले घर बगाउँदा औषधि निकाल्न पाइनन्। अहिले औषधि टुटेको छ। रेखा देवीको परिवार त्रिशुली अस्पताल नजिकैको विस्थापित शिविरमा शरण लिएर बसेको छ। आमाले नियमित औषधि खानुपर्छ तर अस्पतालमा समेत औषधि छैन। रेखा देवीका छोरा रघुवीरले शनिबार भने, आमाको औषधि छुटेको तीन दिन भइसक्यो, अब के पो गर्ने हो। समस्या यतिमा मात्र सीमित छैन, शिविरमै शरण लिइरहेकी बुहारी रघुवीरका भाइकी श्रीमतीलाई सुत्केरी व्यथाले च्याप्यो। त्रिशुली अस्पतालमा सुत्केरी हुन नसक्ने अवस्था आयो। काठमाडौँ लाने बाटो छैन। निकै हार गुहार गरेपछि शनिबार बिहान हेलिकप्टरबाट उद्धार गरेर थापाथली स्थित प्रसूति गृहमा लगिएको छ। भोटेकोसी बाढीबाट औषधि छुट्ने रेखादेवी मात्र छैनन्, विस्थापित मध्ये अधिकांश दीर्घ रोगीले खाने औषधि छुटेको छ। बाढीबाट विस्थापित भएकी ढुङ्गेकी कोपिला परियार आमा जुनकिरी सहित कोलनीमा बस्दै आएकी छिन्। परियारकी 62 वर्षीय आमा दमकी रोगी छन्। नियमित औषधि सेवन गर्नुपर्छ तर उनीसँग औषधि छैन। आमाले दुई तीन खाले औषधि खानुपर्छ, कोपिलाले भनिन् सबै औषधि पाइएको छैन। विस्थापितलाई राखिएको शिविरमा खानेपानी समेत समस्या रहेको उनले गुनासो गरिन्। न पैसा छ, न लाउने लुगा छ, न बजारमा केही पाइन्छ, उनले भनिन्। कोपिलाका 16 वर्षीय भाइ अविनाश र 43 वर्षीय भाउजू शान्ति बाढीमा परेर बेपत्ता छन्। चिकित्सकहरू दीर्घ रोगीले खाने औषधि छुटाउनै नमिल्ने बताउँछन्। त्रिशुली अस्पतालका फार्मासिस्ट महेश्वर यादवले उच्च रक्तचापका बिरामीले सेवन गर्ने एटिनोल लोसाटान लगायतका औषधि नरहेको बताउनुभयो। घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घ रोगी जोखिममा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: नेपाल चीन सिमाना स्थित भोटेकोसी र लेहेन्दे खोलामा आएको बाढीबाट प्रभावितको खोजी उद्धार राहत तथा पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले 5 जिल्लाका 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर ती स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो। यसअघि मन्त्री परिषदको गत बुधबार बसेको बैठकले बाढी प्रभावित 3 जिल्लालाई विपद संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार राजपत्र मार्फत जिल्ला र स्थानीय तहको नाम समेत सार्वजनिक गरिएको छ। रसुवा, नुवाकोट र धादिङको 4-4 तथा गोरखाको 1 र तनहुको 2 स्थानीय तहलाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरिएको छ। रसुवाको उत्तर गया, गोसाईकुण्ड, कालिका र आमा छोदिङमो, नुवाकोटको विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर, धादिङको गल्छी, गजुरी, बेनीघाट, रोराङ र सिद्धलेक, गोर्खाको गण्डकी तथा तनहुको देवघाट र आबु खैरेनी संकटग्रस्त घोषणा भएका छन्। स्थानीय तहले पायो थप अधिकार शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
0: भोटेकुसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहायता जुटाउन दाता सम्मेलन आयोजना गर्नेबारे छलफल अघि बढाएको छ। 2072 सालको भूकम्पपछि पनि नेपालले काठमाडौँमा अन्तर्राष्ट्रिय दात्री सम्मेलन आयोजना गरेको थियो। त्यसबेला दाताहरूबाट पुनर्निर्माणको लागि 4.10 अर्ब अमेरिकी डलर बराबर अनुदान तथा ऋण सहायताको प्रतिबद्धता आएको थियो। परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय बीच पुनर्निर्माणका लागि स्रोत जुटाउन दात्री सम्मेलन गर्ने कि भनेर छलफल अघि बढेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, सम्भावित